प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो राख्नुभएको छ। पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाब दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले अमर्यादित वा रूखो व्यवहार देखाउने गरेको भन्दै आलोचना भइरहेको छ। सोहीबीच राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदसँग छलफल गरेको हो। संसदमा रासोपाको तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र समयमित बनाउनु पर्नेमा सभापति लामिछानेले जोड़ दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाइरहेको भन्दै आलोचना भइरहेको छ। त्यसलाई ध्यानमा राखेर सभापति लामिछानेले सुधारका लागि निर्देशन दिनुभएको जनाएको छ। साउन महिनामा 40 लाख भन्दा बढ़ी सिलिण्डर ग्यास बिक्री भएको नेपाल आयल निगमले जनाएको छ। त्यति धेरै ग्यास बिक्री भए पनि बजारमा भने अभाव उस्तै देखिएको छ। निगमका अनुसार साउनमा मात्रै 57,316 टन ग्यास आयात तथा बिक्री भएको छ। यो भनेको 40,36,364 सिलिण्डर बराबर हो। असारमा 31,36,937 सिलिण्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। त्यसको तुलनामा साउनमा करिब 9 लाख सिलिण्डर बढ़ी ग्यास बजारमा गएको निगमको तथ्याङ्क छ। साउनमा हालसम्मकै सबैभन्दा बढ़ी ग्यास बजारमा पठाइए पनि विभिन्न क्षेत्रमा अभावको समस्या देखिएको छ। निगमले आगामी दिनमा ग्यासको आयात अझ बढ़ाउने भएको छ। सल्यानी स्थित भेरी नदीमा जीव सहित खसेर एक सातादेखि बेपत्ता दुईजना मध्ये एकजनाको शव सुर्खेतमा भेटिएको छ। सुर्खेतको बराहताल गाउँपालिका 4 को भेरी नदी किनारामा हेमराज बुढाथोकीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। गाड़ी चालक कुमाका गाउँपालिका 5 सल्यानका 23 वर्षे हेमराजको शव हिजो सुर्खेत स्थित भेरी नदीको किनारामा भेटिएको सल्यान जिल्लाका प्रहरी प्रमुख डीएसपी दीपक पातलीले बताउनु भएको छ। दुर्घटनामा बेपत्ता अर्का एकजना र गाड़ीको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। गाड़ी धनी सिद्ध कुमाका 4 सल्यान निवासी 23 वर्षे भीम बहादुर राणालाई अझै फेला पार्न सकिएको छैन। गत साउन 27 गते सल्यान स्थित छिन्चु जाजरकोट सड़क खण्डमा बालुवा संग्राहीबाट सल्ली बजारतर्फ जाँदै गरेको 4 जना सवार LU-1J-3022 नम्बरको बलेरो जीप अनियन्त्रित भई सड़कबाट भेरी नदीमा खसिएको थियो। गाड़ीमा सवार 2 जनाले पौडिएर ज्यान जोगाउन सफल भएका थिए। बागमती प्रदेशमा 3 दलबीच 8 मन्त्रालयको भागभण्ड टुंगिएको छ। सहमति अनुसार नेपाली कम्युनिष्ट पार्टीले सभामुख सहित 2 मन्त्रालय, नेकपा एमाले मुख्यमन्त्री सहित 3 मन्त्रालय र राष्ट्रिय प्रजातन्त्र पार्टीले 3 मन्त्रालय पाउने गरी भागभण्ड मिलाएका छन्। नेकपाले आर्थिक मामिला तथा योजना र खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय लिने भएको छ। एमाले भौतिक पूर्वाधार विकास र आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय पाउने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वास्थ्य तथा सामाजिक विकास, कृषि तथा पशुपन्छी विकास र उद्योग, पर्यटन तथा यातायात मन्त्रालय पाउने सहमति भएको छ। सभामुख नेकपाले पाउने र उपसभामुख एमालेकै कायम रहनेछ। देशभरमा डेंगू संक्रमितको संख्या 2,844 जना पुगेको छ। गत पुसदेखि हालसम्मको अध्यावधिक विवरण अनुसार डेंगू संक्रमितको संख्या 2,844 जना पुगेको छ भने यस अवधिमा डेंगूका कारण 2 जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको प्रतिवेदनमा देशका 74 जिल्लामा डेंगूको प्रकोप फैलिसकेको छ। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी डेंगूको बिरामी गण्डकी प्रदेशमा भेटिएका छन्। गण्डकी प्रदेशमा कुल 1,010 जना संक्रमित देखिएका छन्। डेंगूको जोखिम तीव्र रूपमा बढ़ेपछि स्वास्थ्य सेवा विभागले लामखुट्टेको टोकाईबाट बच्न र व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउन सर्वसाधारणमा अपील गरेको छ। घर, कार्यालय र सार्वजनिक स्थल वरपर पानी जम्न नदिन, खाडलहरू पूर्ण र पानी राख्ने भाँडाहरू सधैँ ढाकेर छोपेर राख्न आग्रह गरिएको छ। साथै लामखुट्टेको टोकाईबाट बच्न पूरै शरीर भाग्ने लुगा लगाउन, राति तथा दिउँसो झूलभित्र सुत्न र शरीरका खुल्ला भागमा लामखुट्टे भगाउने मलम प्रयोग गर्न महाशाखाले सुझाव दिएको छ।
आन्तरिक विवाद चर्किरहेका बेला नेपाली काँग्रेस

कांग्रेसले निर्धारित समयमै 15 महाधिवेशन सम्पन्न गर्न विधानको केही प्रावधान निलम्बन गर्ने निर्णय गरेको छ। असोज 16 19 गतेसम्म महाधिवेशन सम्पन्न गर्न विधानमा रहेका प्राविधिक जटिलता हटाउन धारा 35(2) घ निलम्बन गरिएको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनु भएको छ। कांग्रेसको वैधानिक म्याद मंगिरमा सकिँदैछ। असोजमै महाधिवेशन गर्नुपर्ने भएकाले विधानमा तोकिएका कतिपय समय सीमा र शर्त पूरा गर्न समय अभाव हुने भएपछि केन्द्रीय महासमितिले निलम्बनको बाटो रोजेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा हालै सम्पन्न बैठकले महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने निर्णय गरेको हो। अध्यावधिक वर्षाका कारण स्थानीय तहका

97.48% सकिएको छ। 29 साउनसम्म 13,35,651 हेक्टरमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले जनाएको छ। देशभर रोपाई भएको क्षेत्रफल 13,70,062 हेक्टर छ। गत वर्ष 1 भदौसम्म 94% रोपाई सकिएको थियो। त्यतिमा बेला 13,03,012 हेक्टरमा रोपाई भएको थियो। गत वर्षको तुलनामा यस वर्ष करिब 30,500 हेक्टर बढ़ी क्षेत्रमा धान रोपाई सम्पन्न भएको विभागको तथ्याङ्क छ। साझा खबरमा अब विदेशको खबर। क्यामरूनमा सुनखानी भत्किँदा कम्तीमा 30 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार मंगलबार भएको दुर्घटनापछि उद्धार कार्य जारी छ र भग्नावशेषमा अझै केही मानिस पुरिएको आशंका गरिएको छ। क्यामरूनी संचार माध्यमका अनुसार दुर्घटना क्यामरूनको पूर्वी क्षेत्रमा पर्ने गरूवा बुलाई शहरबाट केही किलोमिटर टाढा रहेको जाम्बोये गाउँमा भएको हो। नाना मम्बेरे प्रिफेक्चरका उपमेयर सुलेमान बीले हिजो उद्धारकर्ता र स्थानीय बासिन्दाले केही घण्टाको प्रयासपछि खानीबाट 30 जनाको शव निकालेको बताएका छन्। तर स्थानीय अधिकारीहरूले मृतकको संख्या अझै बढ़न सक्ने बताएका छन्। घटनास्थलमा काम गर्ने खानी मजदूरका अनुसार जमीन पूरै भासिएर मानिसहरू पुरिएको थियो र उद्धार टोलीले अझै भग्नावशेषमा रहेका मानिसलाई निकाल्ने प्रयास गरिरहेको छन्। साझा खबरमा अब खेलकुदको खबर। विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा 5 औं संस्करणको टप अफ द वर्ल्ड गल्फ क्लासिक भदौ 15 गतेदेखि हुने भएको छ। यस वर्षको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रतियोगितालाई जलवायु परिवर्तनसँग जोड़िएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायमा सचेतना फैलाउने उद्देश्यले यो अवधारणा ल्याइएको क्लबका प्रबन्ध निर्देशक इन्द्र धारा विष्टले जानकारी दिनुभएको छ। यो संस्करणमा सन् 2026 का लागि नेपालका उत्कृष्ट 5 व्यावसायिक गल्फर बीच पनि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। यो विधामा प्रथम हुने खेलाड़ीलाई नेपाल मास्टर घोषणा गर्दै नगद 75,000 रूपियाँ र मास्टर कोड प्रदान गरिनेछ। त्यस्तै दोस्रो हुनेले 50,000 तथा तेस्रो चौथो र 5 औं स्थान हासिल गर्नेले जनै 25,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। इमेच्योर तर्फ 10 महिला र 40 पुरूष गरी कुल 50 जना खेलाड़ीहरूले प्रतियोगितामा सहभागिता जनाउने तय भएको विष्टले जानकारी दिनुभएको छ। मुस्ताङ गल्फ कोर्सलाई आधिकारिक रूपमा गिनिज बुक वर्ल्ड रेकर्डमा दर्ता गराउन निरन्तर प्रयास गरिरहेको छ। आवश्यक पर्ने प्रारम्भिक आधार प्रमाणहरू तयार गरिसकेको जनाएको छ। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरू बीच कार्य सम्पादन सम्झौता। मन्त्री र सांसदहरूको कार्यशैली प्रति रासोपा सभापति लामिछानेको चासो। संयमित भएर प्रस्तुत हुन निर्देशन। साउनमा 40 लाख भन्दा बढ़ी सिलिण्डर ग्यास बिक्री। बजारमा अभाव उस्तै। सरकारी निकायले अब स्वदेशी उत्पादन र सेवा प्रयोग गर्नुपर्ने। क्यामरूनमा सुनखानीमा पुरिएर कम्तीमा 30 जना मजदूरको मृत्यु। र विश्वकै सर्वाधिक उचाइको मनाङ स्थित गल्फ कोर्समा 5 औं संस्करणको गल्फ प्रतियोगिता हुँदै। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साईसिंह तामाङलाई धन्यवाद दिँदै म गेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 4 गते बिहिबार, अगस्त 20 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन।
1: संसद बैठक 5 दिनका लागि स्थगित, सभामुखको रूलिङ अनुसार संसदमा गृहमन्त्रीको सम्बोधन, सरकार र दल बीच कुनै अलमल नभएको राष्ट्रपा सभापति लामिछानेको दावी।
0: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष, बैंकमै थुप्रियो 15 खर्ब, ऋण लिन झन अनिच्छा, बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैं लफडा।
1: आन्तरिक द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रण बाहिर, दक्षिण लेबनानका करिब 8 लाख मानिस घर फर्किए। युएईद्वारा इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा।
0: र नेपाली धावक आयुष कुंवरद्वारा 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडियो। ग्रीनफील्ड कप अन्तर विद्यालय बास्केटबलको सेमी फाइनल, टेनिसका 3 खेलाड़ी प्रशिक्षणका लागि भारतमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेको कार्य सम्पादन सम्झौताको प्रसंग।
1: सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहसँग विभिन्न मन्त्रालयका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको छ। चालू आर्थिक वर्ष 2083-84 गरिने मुख्य काम र उपलब्धिबारे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको हो। प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डाक्टर सोनी वाग्ले, परराष्ट्र मन्त्री सुशील खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यस्तै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्झौता गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्पादन गर्नुभएको हो। कार्यालयका प्रवक्ता हेमराज अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम बजेटको कार्यान्वयन गर्न र 100 कार्यसूचीलाई कार्यान्वयन गर्न प्राथमिकता दिँदै प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको बताउनुभयो।
0: शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। मन्त्री परिषद बैठकको निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल,
3: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ₹5,000 दरले वृद्धि गर्ने, अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 8-6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
0: यसैबीच अब शिक्षकहरूको जुन आन्दोलन अन्तर्गत विभिन्न माग र मुद्दाहरू राख्दै आएका थिए, केही सम्बोधन भएको पनि सरकारले दावी गरेको छ। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट 38,203 रूपियाँ कायम गरिएको छ। ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000 पुगेको छ। विद्यालय सहयोगीको 10,000 15,000 रूपियाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रूपियाँ पुगेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले राजनीतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी अनुसार नै सरकार र राष्ट्रपा अगाडि बढ़ने बताउनु भएको छ। उहाँले मन्त्रीले 100 काम गर्दा 2 प्रश्न आउनु स्वाभाविक रहे पनि त्यसलाई सम्बोधन गरेर अगाडि बढ़ने समेत बताउनुभयो। सिंहदरबारस्थित राष्ट्रपा संसदीय दलको कार्यालयमा हिजो भएको अनौपचारिक छलफलमा सभापति लामिछानेले प्रतिनिधि सभाका सदस्य र मन्त्रीबीच देखिएको संचारको अभाव, रिक्त तिक्तता, सदनमा प्रस्तुत गर्ने विषय र प्रस्तुति बारे संसदीय दलका सदस्यहरूलाई निर्देशन समेत दिनुभएको थियो। छलफलका क्रममा सभापति लामिछानेले सरकार र दलहरूबीच कुनै पनि प्रकारको अलमल नरहेको समेत स्पष्ट पार्नु भएको छ। उहाँले भन्नुभयो, राजनीतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी बोध गर्दै राष्ट्रपा अगाडि बढ़नेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नराख्न समेत निर्देशन दिनुभएको थियो। बैठकमा उहाँले सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्दै आएको भन्दै गुनासो र समस्या भए समन्वित भएर पार्टी र संसदीय दलमा राख्न निर्देशन दिनुभएको हो।
4: ठूलो राजनीतिक दलभित्र कहिलेकाहीँ कहिले कसको कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा छिप्न सक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुन सक्ने सम्भावना संख्या नै धेरै हुनुहुन्छ, त्यसले गर्दा भन्यो, तर समग्रमा त्यसको होइन, त्यसकारणले त्यसको पनि बुझाइ गर्नु हुँदैन। तर धेरैले धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ र त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाल्ने हामी गरिहाल्छौँ, त्यस्तो केही छैन। सिङ्गो पार्टी सिङ्गो उभिएको छ, कहाँ हुनुहुन्छ त्यो एक्लो? त्यो
0: प्रतिनिधि सभाको बैठक 5 लागि स्थगित गरिएको छ। हिजोको प्रतिनिधि सभाको बैठक स्थगित गर्दै सभामुख डोल प्रसाद अर्याल जीपीले अर्को बैठक भदौ 8 दिउँसो 1 लागि बोलाउनु भएको हो। हिजोको बैठकमा बाल श्रम निषेध र नियमित गर्ने ऐन संशोधन विधेयकमाथि छलफल भएको छ। सांसदहरूले यो विषयमा धारणा राख्दै नेपालको संविधान, संघीय संरचना, अन्तर्राष्ट्रिय दायित्व र श्रम बजारको बदलिँदो अवस्था अनुसार प्रचलित ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने औल्याए। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब 11 लाख बालबालिका बाल श्रममा संलग्न छन्। तीमध्ये करिब 2.25 लाख बालबालिका जोखिमपूर्ण काममा छन्। बाल श्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्र, कृषि, घरेलु काममा रहेको समेत जानकारी दिइएको छ। तथ्याङ्क प्रस्तुत गर्दै सांसदहरूले बाल श्रममा रहेका बाल बालिकाहरूलाई विद्यालय पुर्याउन सरकारले उचित ध्यान नदिएको भन्दै गुनासो पनि व्यक्त गरे। यसैबीच सभामुख अर्यालको रूलिङ अनुसार गृहमन्त्री सुधन गुरूङ र परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाब दिइसक्नु भएको छ। अब प्रधानमन्त्रीले जवाब दिन बाँकी छ। भदौ 1 बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभामा सांसद द्वय गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा 3 दिनभित्र जवाब दिन सरकारलाई निर्देशन दिनुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीका सांसद शर्माले गत साउन 22 जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विषय उठाउनु भएको थियो। सरकारले जवाब नदिएपछि सभामुखसँग रूलिङको माग गर्नुभएको थियो। त्यस अनुसार सभामुखले 1 भदौमा रूलिङ पनि गर्नुभएको थियो। यसैबीच नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही मुख्यमन्त्री नियुक्त भएको 3 सातापछि कर्णाली प्रदेश सरकार विस्तार भएको छ। नेकपा एमालेबाट सरकारमा सहभागी हुने 3 मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई हिजो साँझ एउटा समारोहका बीच प्रदेश प्रमुख एकराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज फसाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। सामाजिक विकास मन्त्रीमा जीत बहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा कल बहादुर हमालले शपथ लिनुभएको छ। सत्तारूढ़ दल एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच हिजो दिउँसो मात्रै मन्त्रालय भागबण्डामा सहमति बनेको सुर्खेतका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा स्वस्थ मासुको लागि पूरा गर्नुपर्ने मापदण्ड,
1: पशुलाई झुण्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ अनि मासु स्वस्थ रहन्छ।
2: साथै प्रदेशमा पार्टी पुनर्निर्माण अभियान चलाउँदै एमालेको इतर पक्ष, बैंकमै थुप्रियो 15 खर्ब, ऋण लिन अझन अनिच्छा, बजेट पार्न मर्यात्तेक तर कार्यान्वयनमा सधैँ लफडा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नागरिकको पहिलो पृष्ठमा बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैँ लफडा शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट खबर लेख्नु भएको छ। दाङको घोराई उपमहानगरपालिका 18 स्थित अम्बिकेश्वरी मन्दिरसम्म पुग्ने सड़कका सजावटका लागि भन्दै लुम्बिनी प्रदेश सरकारबाट 15 लाख रूपियाँ बजेट विनियोजन भयो। बजेटले मितिरी हस्पिटलदेखि मन्दिरसम्म पुग्ने सड़क सजावट गर्ने मागलाई सम्बोधन गरेको थियो, तर प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट विनियोजित उक्त बजेट खर्च नभएर फ्रिज भयो। माग अनुसार बजेट पनि पर्छ, तर विभिन्न खिचतानी र स्वार्थले योजना कार्यान्वयन हुन सक्दैनन्। योजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधि र समूह बीच स्वार्थको द्वन्द हुँदा बजेट फ्रिज हुने समस्या बल्झिँदै गएको छ। कसले जस पाउने भन्ने होडबाजीले पनि यस्तो हुने गरेको छ। अब इन्टरनेटको गति अनुसार शुल्क शीर्षकमा अर्को खबर प्रकाशित छ। नयाँ महसुल दर अनुसार 20 एमबीपीएसदेखि 650 एमबीपीएससम्मको इन्टरनेट पाइनेछ, जस अनुसार ग्राहकले न्यूनतम मासिक 750 देखि 2700 रूपियाँसम्मको इन्टरनेट खरिद गर्न पाउनेछन्। त्यस्तै भित्रपृष्ठमा बागमतीमा राप्रपा विवाद, दलको नेता हटाउने तयारी शीर्षकमा खबर प्रकाशित छ भने साई र भट्टलाई विश्वासको मत शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। लुम्बिनीमा मन्त्री टुंग्याउन सकस शीर्षकमा पनि भित्रपृष्ठमा खबर प्रकाशित छ। त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा दूरसंचार विकासमा सरकारको लक्ष्य, 4G का 2500 टावर थप्दै 5 शहरमा 5G पुर्याउने शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नयाँ अपरेटर भन्दा दिगो सेवा प्राथमिकता शीर्षकमा पनि खबर छ। झोलुङ्गे पुल बनेपछि तुइनमा जाजरकोट डोल्पा यात्रा शीर्षकको अर्को खबर पनि प्रकाशित छ।
2: कान्तिपुर दैनिकमा तीन पूर्व प्रधानमन्त्रीका सुकीयमाथि अख्तियारको छानबिन शुरू शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर छ। बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, रेन्ट लगायतका विवरण माग्दै 20 भन्दा बढ़ी निकायलाई पत्राचार गरिएको छ। तीनै जनालाई बयान लिने तयारी पनि गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउबा र पुष्पकमल दाहाल प्रचण्डका सुकीयमाथि सम्पत्ति शुद्धिकरणको कसूरमा छानबिन अगाडि बढ़ाएको हो। भूपले उठाए गोर्खा भर्तीको विषय भारतीय सेना अध्यक्षले जवाब दिएनन् शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छ। नेपालको चार दिने भ्रमणमा आएका भारतीय स्थल सेना अध्यक्ष धीरज सेठसँग भूतपूर्व सैनिकहरूले गोर्खा भर्ती खुलाउन माग गरेका छन्। पोखरामा रहेको पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रमपछिको संवादमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज गजबहादुर थापाले गोर्खा भर्ती पुनः खुलाउन पहल गर्नको लागि आग्रह गर्नुभएको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ ईसीडी शिक्षक विद्यालय कर्मचारीको तलब 5,000 वृद्धि भएको बारेमा, अनि अर्को खबर पनि छापिएको छ भित्री पन्नामै, देशभर सकियो 97.48% रोपाई, गत वर्ष भन्दा बढ़्यो 3% शीर्षकमा प्रकृति दहालले लेख्नु भएको छ। अस्थायी हाटको प्रतीक्षामा चिनिया सीमावर्ती क्षेत्रका बासिन्दा शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छ। मुगुको मुगम कर्मारोङ गाउँपालिका 2 मुगु गाउँका छिरिङ लामा झण्डै 2 दशकदेखि चिनिया खाद्यान्न लत्ता कपड़ा र उपभोग्य सामग्रीमै निर्भर हुनुहुन्छ। हरेक वर्ष साउन भदौमा नेपाल चीन सीमा स्थित हायाजीमारमा लाग्ने 15 दिने व्यापारिक मेला हाटमा यार्सा लगायतका जड़ीबुटी बिक्री गरी त्यही रकमले उपभोग्य सामग्री खरिद गर्ने गरेको उहाँले सुनाउनुभयो। फस्टाउँदै सातुको व्यापार, बालबालिकादेखि वृद्ध वृद्धासम्मको रोजाईमा शीर्षकमा आरती पौडेलले लेख्नु भएको छ। स्थानीय किसानका अनाजबाट बनेका सातुका विभिन्न स्वाद काठमाडौँका माठदेखि विदेशमा रहेका नेपालीका भान्सासम्म पुग्न थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि स्थानीय उत्पादनलाई नै प्रयोगमा ल्याउनको लागि हिजो निर्देशन दिनुभएको छ। नयाँ पत्रिका दैनिकमा सातै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतरपक्ष शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। सकभर कार्यदल र सचिवालय हुँदै केन्द्रीय कमिटिमै पुनर्गठन प्रतिवेदनबारे छलफल गराउने, नभए भदौ तेस्रो सातादेखि बागमतीबाट छलफल चलाउने इतरपक्षको तयारी छ। नेतृत्वको राजीनामा सहित केन्द्रीय कमिटि विघटन हुनुपर्ने इतरपक्षको पक्षको मागप्रति आक्रोशित ओली कार्यदल र सचिवालयको बैठक चल्ने रणनीतिमा रहेको पनि समाचारमा विश्लेषण गरिएको छ। समस्याग्रस्त 23 सहकारीमा 76,000 पीड़ित, 10,000 बचत फसेका, 3,000 मात्रै पाए फिर्ता शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ भने अब भिसा लिन लाग्नु पर्दैन लाइन शीर्षकमा खबर छापिएको छ। नेपाल आउने विदेशीले अब अध्यागमनमा लाइन बसेर भिसा लिनु नपर्ने भएको हो। नेपाल आउनु अघि नै अनलाइन मार्फत ई भिसा लिन सक्ने गरी तयारी पूरा गरिएको छ। 3 वर्ष लामो परीक्षण र गृह कार्यपछि अध्यागमन विभागले 15 भदौदेखि ई भिसा लागू गर्ने तयारी गरेको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ शोधपत्र पेश गरेको शैक्षिक सत्र भित्रै मौखिक परीक्षाको व्यवस्था गर्न सर्वोच्चको परमादेश शीर्षकमा खबर छापिएको छ। शोधपत्र अर्थात थेसिस पेश गरेको शैक्षिक सत्रभित्रै विद्यार्थीको मौखिक परीक्षा भाइभा लिने व्यवस्था गर्न सर्वोच्च अदालतले विश्वविद्यालयहरूलाई आदेश दिएको हो। समयभित्रै शोधपत्र पेश गर्दा पनि मौखिक परीक्षा नभएका कारण कतिपय विद्यार्थीलाई अर्को शैक्षिक वर्षको लब्धाङ्क पत्र उपलब्ध गराउनु त्रुटिपूर्ण भएको भन्दै यसमा सुधार गर्न चले भनेको छ। 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या, हराइरहेकी बालिका खोज्न प्रहरीसँगै हिँडेका थिए अभियुक्त शीर्षकमा इन्दीप कोइरालाले 12 लेख्नु भएको खबर पनि छापिएको छ। जितपुर सिमरा उपमहानगरपालिका 1 10 धुरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले 2 पक्राउ गरेर अनुसन्धानमा अगाडि बढ़ाएको पनि उल्लेख गरेको छ। दोषीमाथि कार्यवाही गर्न सांसदहरूले हिजोको बैठकमा पनि माग गरेका छन्। भदौमा 60,000 टन ग्यास ल्याउन लागिएको बारेमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकमा किसानको मोबाइलमा खुशीको घण्टी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा एकीकृत दूरसंचार नीतिको मस्यौदा, 5 वर्षमा 80% जनसंख्यामा ब्रोडब्याण्ड शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ। सरकारले आगामी 5 वर्षभित्र 80% जनसंख्यालाई उच्च गुणस्तरको इन्टर इन्टरनेट ब्रोडब्याण्ड पुर्याउने लक्ष्य तय गरेको छ। 10 वर्षभित्र यसको पहुँच बढ़ाएर 98% जनसंख्यामा गुणस्तरीय इन्टरनेट पुर्याउने लक्ष्य पनि सरकारले लिएको समाचारमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। कंगोमा आन्तरिक द्वन्द्वका कारण इबोला प्रकोप नियन्त्रण बाहिर गएको अधिकारीहरूले बताएका छन्। रोग पहिचानमा भएको ढिलाइ, सशस्त्र द्वन्द्व, मानिसहरूको आवाजात र स्वास्थ्यकर्मीप्रति समुदायमा रहेको अविश्वासका कारण भाइरस नियन्त्रण गर्न झन कठिनाई भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्वास्थ्य अधिकारी तथा अन्तर्राष्ट्रिय निकायका अनुसार प्रकोप घोषणा भएको करिब 3 महिनामै 4,900 भन्दा बढ़ी संक्रमित पुष्टि भएका छन् भने 2,300 भन्दा धेरैको मृत्यु भइसकेको छ। पश्चिम एसियामा जारी तनावका बीचमा दक्षिण लेबनानमा करिब 8,60,000 विस्थापित नागरिक आफ्नो मूल क्षेत्रमा फर्किएका छन्। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्तको कार्यालयका अनुसार दक्षिण लेबनानमा पश्चिमलाई इजरायली हवाई आक्रमणले पुनः विस्थापितको जोखिम बढ़ाएको तथा मानवीय संकट कायमै रहेको समेत जनाएको छ। लेबनानभित्र 10 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका थिए। अहिले फर्किएका मध्ये करिब 22,000 व्यक्ति सामूहिक आश्रय स्थलमा बसिरहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तीमध्ये 36,000 अझै आफन्तको घर वा भाड़ाको आवासमा विस्थापित अवस्थामा रहेका छन् र संयुक्त अरब इमिरेट यूएले इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्ध लगाएको छ। 2 ब्यालिस्टिक क्षेपणास्त्रमा प्रहार गरेको आरोप लगाउँदै सो कदम चालिएको हो। यूएको विदेश मन्त्रालयले सो क्षेत्रमा शान्ति र सुरक्षालाई कायम पार्ने बढ़दो तनावलाई ध्यानमा राख्दै यो निर्णय गरिएको समेत बताएको छ।
2: साझा खबरमा अब खेल खबर। नेपाली धावक आयुष कुँवरले 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्नु भएको छ। अमेरिकाको लस एन्जल्समा आयोजित ग्रान्ड स्प्रिन्ट सिरिजमा उहाँले 21.87 सेकेण्डमा 200 मिटर दूरी पूरा गर्नुभएको हो। सन् 1995 यता कायम रहेको 21.92 सेकेण्डको राष्ट्रिय कीर्तिमानको टाइमिङलाई उछिन्नु भएको हो। यसअघि उहाँले 60 मिटर रेसमा 2001 रामकृष्ण चौधरीले 7.09 सेकेण्डको कीर्तिमान पनि उछिन्नु भएको हो। ग्रीनफील्ड 13 ग्रीनफील्ड कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको जुनियर बोइजमा सेमी फाइनलमा पुगेको छ। ग्रीनफील्डले इनोभेटिभलाई 31-22 पराजित गरेको हो। र जापानमा हुने 20 एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 खेलाड़ीसहित 4 सदस्यीय नेपाली टेनिस टोली भारत गएको छ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट सहभागी हुनुभएको छ। टोली यही भदौ 23 गते स्वदेश फर्किने जनाइएको छ।
0: पशुपक्षीको लालन पालन र स्याहारले स्वस्थ मासु उत्पादनमा पार्ने प्रभाव र उपभोक्ताले ध्यान दिनुपर्ने पक्षीय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
8: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
9: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
10: हाम्रा दुःख नै त सरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त हाम्रो खेतीमा पानी।
7: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
9: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद।
7: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशै भरे कार्यक्रम हेलो सांसद।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब स्वस्थ मासुको मापदण्ड र उपभोक्ताको चेतनाको कुरा। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
1: मासुको प्राकृतिक रंग, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो। त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पन्छीबाट मासु उत्पादन हुने हो त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ। त्यसका लागि पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन? तर कहिले काहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन्। पशु पहिले वध गर्नु पूर्व जाँच हुनु पर्यो, वध पछि पनि मासु जाँच गर्नु पर्यो, अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
11: गाउँघरतिर अथवा सहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ नि, चलनमा छ नि त। आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
1: अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौँ। मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ, ल यो फ्रेस हो भन्ने। अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यहीनिर हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जचाउनुपर्छ, वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ केही चिन्ह हुनुपर्छ, चिन्ह लगाउनुपर्छ, अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए विज्ञद्वारा जाँच गरिएको मासु हो भनेर बिना कुनै हिचकिचा ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो।
11: मासुको रंग राम्रो छ भने त्यो स्वस्थ मासु हो
1: हुन पनि सक्छ, नहुन पनि सक्छ, दुइटै कुरा छ। रंग त हामी हेर्दा राम्रै देखेका छौँ, तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि। स्वस्थ हुन पनि सक्छ, नहुन पनि सक्छ। आन्तरिक अङ्गहरूमा कहिलेकाहीँ रोगयुक्त हुन सक्छ, जो त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको हो। राम्ररी पाक्यो भने रोग लगाउने भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ। महँगो हुँदैमा गुणस्तरीय हो भन्ने कुरा चाहिँ कोलाई ग्यारेन्टी गर्न सकिँदैन। मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ, प्राकृतिक त्यति मात्रै पर्याप्त हुँदैन। सरकार, उपभोक्ता, मासु व्यवसायी र पशु चिकित्सक सबैसँग सम्बन्धित छ, सबैको भूमिका छ।
11: मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो,
1: त्यसैले हामी भन्छौँ पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ, अनि मासु स्वस्थ रहन्छ।
2: डाक्टर मोदनाथ गौतमसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन,
2: संसद बैठक 5 दिनका लागि स्थगित, सभामुखको रूलिङ अनुसार संसदमा गृहमन्त्री र परराष्ट्र मन्त्रीको सम्बोधन, सरकार र दलबीच कुनै अलमल नभएको रासोपा सभापति लामिछानेको दावी।
0: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष, बैंकमै थुप्रियो 15 अर्ब, अब भिसा लिन लाइन लाग्न नपर्ने, देशभरमा 97.48% रोपाई,
2: आन्तरिक द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रण बाहिर, दक्षिणी लेबनानका करिब 8 लाख विस्थापित घर फर्किए, युएईद्वारा इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा,
0: र नेपाली धावक आयुष कुंवरद्वारा 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड़ियो। ग्रीनफील्ड कप अन्तर विद्यालय बास्केटबलको सेमी फाइनलमा टेनिसका 3 खेलाड़ी प्रशिक्षणका लागि भारतमा।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेताहरूको भाषण र व्यवहारमा नदेखिएको सन्तुलन, उनीहरूले देशलाई समृद्ध बनाउने भनेर विभिन्न खालका नारा र भाषणहरू गर्ने गर्छन्, तर व्यवहारमा भने नदेखिएको विषयमा नागरिक स्तरमा आक्रोश पनि बढ़दै गएको छ। एउटा खुल्ला मैदान जस्तो देखिन्छ जहाँ 2 जना व्यक्ति छन्, एउटा अलिकति पाको जस्तो देखिने वृद्ध अवस्थाका नेता जस्ता देखिने व्यक्ति छन्, र त्यहाँ नजिकै अर्को 1 जना साधारण जस्ता देखिने व्यक्ति छन् जसले केही भन्दैछन्। त्यहाँ नजिकै रहेका नेता जस्ता देखिने व्यक्तितर्फ हेरेर माथि यस्तो लेखिएको छ, देश लुट्ने, जनतालाई चुस्ने, घरभरि पैसै पैसा थुपार्ने अनि देशलाई समुन्नतमूलक बनाउने भनेर खोक्ने।
0: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हाम्रो यो निरन्तर भजन संग्रहको अध्ययनमा चाहिँ एउटा कुरा बारम्बार आइरहेको छ। लेखकले लगभग प्रत्येक खण्डमा चाहिँ परमेश्वरको व्यवस्था, आज्ञा, विधि, आदेश, वचन र साक्षीहरूको उल्लेख गरेका छन्। यसले देखाउँछ कि परमेश्वरको वचन उनको जीवनको केन्द्र थियो।
2: हो नि त भाइ, आजको अध्ययनमा हामी यही कुरा थाहा गर्नेछौ। भजन 119 सिकाउँछ कि साँचो आनन्द परमेश्वरको वचन अनुसार जीवन बिताउँदा प्राप्त हुन्छ। परमेश्वरको वचन केवल पढ्ने पुस्तक होइन, यो हाम्रो जीवनलाई डोर्याउने मार्गदर्शक पनि हो। त्यसैले लेखकले परमेश्वरको वचनलाई आफ्नो आनन्द, सल्लाह, आशा र बलको स्रोतको रूपमा मानेका छन्।
1: हजुर, साँच्चै हो नि दाई। र अर्को कुरा भनेको, भजन संग्रह 119 हामीलाई एक आनन्दको कुरा बताउँछ। त्यो के हो भने परमेश्वरको वचन नै हाम्रो बल हो।
2: तपाईँले बडो आनन्दको कुरा बताउनु भयो भाइ। यो भजनले हामीलाई जसरी अन्धकारमा बत्तीले बाटो देखाउँछ, त्यसरी नै परमेश्वरको वचनले सत्य र असत्य छुट्याउन, सही निर्णय गर्न र उहाँको इच्छा अनुसार जीवन बिताउन मदद गर्छ। यो एक स्तुति प्रशंसाको भजनको रूपमा पनि हामीले आज देख्नेछौँ।
1: त्यसो भए दाई, भजन संग्रह 119 हामीलाई परमेश्वरको वचनलाई जीवनको सर्वोच्च अधिकार मान्ने, त्यस अनुसार हिँड्न आह्वान चाहिँ गर्नेछ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई चुनौती दिन्छ कि परमेश्वरको वचन हाम्रो दैनिक जीवनको मार्गदर्शक बनेको छ। यदि हामी उहाँको वचनमा स्थिर रह्यौं भने उहाँले हामीलाई सत्यको बाटोमा डोर्याउनुहुनेछ। यही कुरालाई ध्यानमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 119 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ परमेश्वरको वचनको स्तुति प्रशंसा। अहिले हामी भजनमा साथै बाइबलमा सबभन्दा लामो अध्यायमा आएका छौं। यससँग 176 पदहरू छन्। यो परमेश्वरको वचनको स्तुति प्रशंसा हो। विश्वासीहरूको नातामा हामीले परमेश्वरको वचनमा जोड़ दिन आवश्यक छ। हाम्रा दिनहरूमा कार्यक्रमहरू, योजनाहरू, विधि विधान र धार्मिक रीति र चर्च क्रियाकलापहरूमा धेरै नै जोड़ र प्राथमिकता दिन्छन्। हाम्रा जोड़हरू मित्र परमेश्वरको वचनमा हुनुपर्छ, किनभने त्यही नै कुरामा उहाँले हामीलाई आशिष दिन प्रतिज्ञा गर्नुभएको छ। उहाँले कहिले पनि मलाई वा मेरो सेविकाईलाई वा कुनै अन्य सेविकाईलाई कहिले पनि आशिष दिने प्रतिज्ञा दिएको छैन, तर उहाँले आफ्नो वचनको आशिष दिनलाई प्रतिज्ञा गर्नुभएको छ। मित्र, यो भजनको मिलाएर राख्ने कुरा यानि प्रबन्ध एरेन्जमेन्ट अति नै चाखलाग्दो छ। यो अति नै होसियार साथ लेखिएको छ। मित्र, प्रत्येक 8 पदहरूमा हेब्रू वर्णमालाको अक्षरमा आरम्भ हुन्छ। हेब्रू वर्णमालामा 22 अक्षरहरू हुन्छन्। अर्को शब्दमा हेब्रू वर्णमालाको प्रत्येक अक्षरको लागि 8 पदहरू छन्। ती हेब्रू वर्णमाला शब्दहरू यस प्रकार छन्, अलेफ, बेत, गिमेल इत्यादि, जुनले हामीलाई यो भजनमा 176 पदहरू दिन्छ। त्यहाँ बाइबल विद्यार्थीहरू छन् जो विचार गर्दछन् कि संख्याहरू अति नै महत्वपूर्ण छ। म यस विषय पोइन्टको बारेमा

0: कुरा बताउन चाहन्न, तर यो कुरा चाखलाग्दो पाउँदछु कि आठ चाहिँ यो भजनमा कुञ्जी संख्या हो, किनभने हेब्रू वर्णमालाको प्रत्येक अक्षर अन्तर्गत आठ पदहरू छन्। शास्त्रमा आठ संख्या पुनरुत्थानको संख्याको देखिन्छ। आठौं दिनमा हाम्रा प्रभु मृत्युबाट पुनरुत्थान हुनुभयो। उहाँ सातौं दिन यानि विश्राम दिनमा मर्नुभयो अनि आठौं दिन हप्ताको पहिलो दिनमा पुनः ब्यौती उठ्नुभयो। धेरै मानिसहरू सोच्दछन् कि परमेश्वर इसरायलसँग व्यवहार गर्ने काम खत्तम गर्नुभयो, तर मित्र, तिनीहरूसँग व्यवहार गर्ने काम पूरा गर्नुभएको छैन। पाउलले त्यो कुरा रोमी 11:15 स्पष्ट पारे, किनकि तिनीहरू पन्छिएकामा संसारको मिलाप हुन्छ भने त तिनीहरू स्वीकार भएकामा मरेकोबाट जिउन पाउन भन्दा अरू के होला। निश्चय नै परमेश्वर तिनीहरूसँग व्यवहार गर्ने काम खत्तम गर्नुभएको छैन, पूरा गर्नुभएको छैन। जसरी प्रभु येशु मृत्युबाट ब्यौती उठ्नुभयो, यी मानिसहरू हजार वर्षीय राज्य युगमा राष्ट्रको रूपमा पुनस्थापन गरिनेछन् अनि अति नै विशेष तरिकामा राष्ट्रलाई उद्धार गर्नुहुनेछ। ओ, हजारौं मानिसहरू उद्धार पाउनलाई बाँकी नै छ। धेरै मानिसहरू अति नै हर्षित हुन्छन् जब तिनीहरू आज इसरायलको देशमा जान्छन्, यो सोच्दै कि तिनीहरू अगमबाड़ीको परिपूर्णताको देखिरहेका छन्। जबकि यो सत्य हो कि केही यहुदीहरू इसरायलको मुलुकमा फर्केर आइरहेका छन्, तर मित्र, यो शास्त्रको पूर्णता होइन, किनभने तिनीहरू अविश्वासमा फर्किरहेका छन्। तिनीहरू परमेश्वर कहाँ फर्किरहेका छैनन्। मैले केही वर्ष पहिले इसरायलमा विभिन्न देशबाट फर्किआउने यहुदीहरूको बारेमा पढ़िरहेको थिएँ, जो इसरायलमा धर्मको पालनको कमी र नास्तिकवाद देखेर अचम्बित भएथे, छक्कै परेथे। यो सत्य हो कि यरूसलेममा तपाईँ र मेरो ठाउँहरूमा जस्तो परमेश्वर कहाँ मानिसहरू आइरहेका छैनन्, तर जब परमेश्वरले आफ्नो अगमबाणीको पूरा गर्नुहुन्छ, उहाँले यहुदीहरूलाई आफ्नो मुलुकमा ल्याउनुहुनेछ र यो राष्ट्रको पुनरुत्थान हुनेछ, यानि मृत्युबाट जीवन। अनि मित्र, यदि तपाईँले मृत्युबाट जीवन पाउनुहुन्छ भने, यदि तपाईँले अनन्त जीवनको पाउनुहुन्छ भने, यो परमेश्वरको वचनद्वारा आउनेछ। पहिलो पत्रुस 1:23 भनिएको छ, परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्यबाट फेरि जन्मिएका हौ। हामी परमेश्वरको वचनद्वारा जन्मिएका छौं, जुनले ख्रीष्टको प्रकट गर्दछ। परमेश्वरको वचनले तपाईँका जीवन ल्याउनेछ, यसले तपाईँका छुटकारा ल्याउनेछ, यसले तपाईँका हर्ष ल्याउनेछ र यसले तपाईँका आशिष ल्याउनेछ। जब हामी यो भजनहरूको अध्ययन गर्दा म केही खास पदहरूको मात्र टिप्नेछु। हामी आलिप शब्दसँग आरम्भ गर्नेछौ, जुन हेब्रू वर्णमालाको पहिलो शब्द हो। आलिफ भजन संग्रह 119:1-2 भनिएको छ, तिनीहरू धन्यका हुन् जसको चाल निर्दोष छ, जो परमप्रभुका व्यवस्थामा चल्दछन्। तिनीहरू धन्यका हुन् जसले उहाँका साक्षी वचन पालन गर्दछन्, जसले उहाँलाई पूरा हृदयले खोज्दछन्। ओ, हामीले उहाँलाई आधा हृदयले होइन तर पूरा हृदयले खोजी गरे। म ती श्रोता मित्रहरूसँग अलिकति निरुत्साही हुन्छु जो हाम्रो यो बाइबल अध्ययन कार्यक्रममा पहिले त अति नै जोश र उत्साहसहित भाग लिन्छन्, त्यसपछि तिनीहरू बिस्तारै बिस्तारै सेलाउँदै जान्छन् र पछिबाट त बिल्कुलै यस वचन अध्ययनबाट अलग हुन्छन्। तिनीहरू भजन 1:1 उल्लेखित मानिस जस्तो होइन जसको बारेमा यो भनिएको छ, त्यो मानिस धन्यको हो जो दुष्टको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खड़ा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। त्यो मानिस धन्यको हो जो खराब काममा हिँड्दैन, खड़ा हुँदैन, बस्दैन, तर निरन्तर हिँडिरहन्छ, मतलब आत्मामा हिँडिरहन्छ। भनिएको छ, तिनीहरू धन्यका हुन् जसले उहाँका साक्षी वचन पालन गर्दछन्, जसले उहाँलाई पूरा हृदयले खोज्दछन्। मित्र, के आज हामी यस वर्गको मानिसमा पर्दछौ? यसपछि हिब्रू वर्णमालाको वेद शब्द अन्तर्गतका पदहरू हेर्नेछौ। पद नौमा भनिएको छ, 119 अध्याय पद नौमा, जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्न सक्ला? तपाईको वचनमा ध्यान दिएर नै हो। तपाईको वचनमा ध्यान दिएर नै हो। आज हरेक जवान मानिसहरूले सिक्नु पर्ने कुरा परमेश्वरको वचन हो। परमेश्वरको वचनले नै तिनीहरूलाई पापबाट अलग राख्न सक्छ। 11 पदमा भनिएको छ, तपाईको विरूद्धमा पाप नगरौं भनेर तपाईको वचन मैले मेरो हृदयमा राखेको छु। धेरै मानिसहरू विश्वास गर्दछन् कि यो पदको अर्थ यो मात्र हो, शास्त्रहरूको कण्ठस्थ गर्नुपर्छ, मुखस्थ गर्नुपर्छ। म सोच्दछु कि शास्त्रहरूको परमेश्वरको वचनको मुखस्थ गर्नु, कण्ठस्थ गर्नु अति नै अद्भुत कुरा हो। अनि मैले अविश्वासीहरूले पनि स्वयं पदहरूको मुखस्थ गरेको, कण्ठ गरेको देखेको छु, सुनेको छु। अमित्र, जब भजनकारले लेखे तपाईको वचन मैले मेरो हृदयमा राखेको छु, मलाई लाग्छ उसको तात्पर्य हो म यसको आज्ञा पालन गर्छु। त्यो चाहिँ महत्वपूर्ण कुरा हो। धेरै पदहरूको मुखस्थ गर्नु, कण्ठ गर्नु अति नै अद्भुत सुन्दर कुरा हो। म यसको आलोचना गरिरहेको छुइन, यसको खिलाफमा म छुइन। म शास्त्रको मुखस्थ गर्ने काममा, कण्ठ गर्ने कामको पक्षमा छु। तर हामीले परमेश्वरको वचनको पालन गर्नुपर्छ, त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। त्यो नै वचनकारको तात्पर्य हो जब उसले भने तपाईको वचन मैले मेरो हृदयमा राखेको छु। त्यसपछि हिब्रू वर्णमालाको गिमेल शब्द अन्तर्गत पर्ने पदहरूको देख्नेछौ। 18 पदमा भनिएको छ, मेरा आँखा खोलिदिनुहोस् र म तपाईको व्यवस्थाबाट उदेकका कुरा देख्न सकू। ओ, कस्तो अभिलाषाको प्रार्थना छ। यसपछि हिब्रू वर्णमालाको दोलत शब्द अन्तर्गत पर्ने पदहरू हेर्नेछौ। दालत खण्डमा हामी हेर्नेछौ, पद 25 भनिएको छ, मेरो जीव धुलोमा टाँसिएको छ, तपाईको वचनले मलाई जीवित राख्नुहोस्। आज मनोवृत्ति वा स्थिति तलतिर खिचिनु हो। हरेक कुराले हामीलाई तलतिर खिच्दछ। टीभी, जुन परमेश्वरको निम्ति प्रयोग गर्न सकिने महान अद्भुत साधन हो, त्यसले हामीलाई तलतिर खिच्न भन्दा अरू केही गर्दैन। हरेक कुरा त्यसतिर लाग्दछ, झुकाउ हुँदछ। मेरो जीव धुलोमा टाँसिएको छ, हामी त्यस दिशामा गुरुत्व आकर्षण गरिन्दछौ। हामी खाली हाम्रो शरीर मात्र तलतिर भैतिर लड्दैन, हाम्रा आत्मा पनि संसारमा तलतिर खिचिन्छ। हामी कसरी यसमाथि विजय हुने भन्दा, तपाईको वचनले मलाई जीवित पार्नुहोस्, उहाँको वचनले। त्यसकारण त मसँग यो हप्ताको 5 दिन आधी घण्टाको बाइबल अध्ययन कार्यक्रम छ, जो निरन्तर पूरा नेपाल, भारत र अन्य देशमा गइरहेको छ, जहाँ जहाँ हाम्रा नेपालीहरू बसोबास गरेका छन्। अनि यदि मानिसहरू निरन्तर यो बाइबल अध्ययन कार्यक्रममा बनिरहे, बसिरहे, यसले तिनीहरूलाई धेरै पापबाट अलग राख्नेछ। वचनले हामीलाई जीवित राख्दछ मित्र, र हामीलाई माथि उठाउँछ। त्यसपछि हामी हिब्रू वर्णमालाको अर्को शब्द हेत अन्तर्गत पर्ने पदहरूबाट देख्नेछौ। यो हेत खण्डमा हामी पढ्छौ, पद 33 भनिएको छ, हे परमप्रभु, मलाई तपाईका नियमको मार्ग सिकाउनुहोस् र अन्त समय म त्यो पालन गर्नेछु। यसपछि हामी देख्नेछौ हिब्रू वर्णमालाको बाप शब्द अन्तर्गत पर्ने पदहरूको 41 पदमा भनिएको छ, हे परमप्रभु, तपाईका करुणा, तपाईले दिनुभएको उद्धार पनि म कहाँ आओस्। परमेश्वरको कृपा हामी कहाँ लगिएको छ र हामी कहाँ ल्याउने पाइप चाहिँ परमेश्वरको वचन हो। त्यसकारण भजनकार भन्छन् 47 पदमा, औ मैले प्रेम गरेको तपाईका आज्ञाहरूमा म आनन्दित हुनेछु। मित्र, के यसले तपाई परमेश्वरको वचन पढ्न आनन्द हर्ष दिन्छ? कि तपाई बाइबलको प्रेम गर्नुहुन्छ? यदि तपाई परमेश्वरको वचनको प्रेम गर्नुहुन्न भने तपाई परमेश्वरसँग विन्ती प्रार्थना गर्नुहोस् कि यसको लागि तपाईलाई प्रेम दिइयोस्। मैले सालौं पहिले त्यस्तो विन्ती गरे र गरिरहेको छु। मैले प्रार्थना गरे, प्रभु तपाईको वचनको लागि मलाई प्रेम दिनुहोस्। म परमेश्वरको वचन अध्ययन गर्ने, पढ्ने, सुन्ने परिवारमा जन्मेको, हुर्केको, बढेको थिइन। वास्तवमा म त अनपढ, वचन कहिले नसुनेको अन्य जाति परिवारमा हुर्के बढेको थिए। र जब मैले प्रभुलाई पाए, पहिले त वचन पढ्न अध्ययन गर्न त्यति मन लाग्दैन थियो। त्यस समयमा मैले त्यसरी नै प्रार्थना गरे र त्यस वचन अध्ययनमा पढाइमा रुचि लिने बन्न निकै समय लाग्यो। तर जब मैले यसको स्वाद थाहा पाए, यो मेरो मुखमा र हृदयमा मभन्दा गुलियो मिठो भयो, अनि वचन हरेक मुखमा र हृदयमा त्यस किसिमको कुरा हो। त्यसपछि हिब्रू वर्णमालाको शब्द जैन अन्तर्गतका पदहरू हेर्नेछौ। 49 पदमा भनिएको छ, तपाईको दासको निम्ति आफ्नो वचन सम्झनुहोस् जसमा तपाईले मलाई आशा गर्ने तुल्याउनु भएको छ। अर्को शब्दमा तपाईको प्रतिज्ञा मलाई पूरा गरिदिनुहोस् जुनमाथि मलाई आशा गर्न तपाईले लगाउनु भएको छ। त्यसपछि हिब्रू वर्णमाला हेत शब्द अन्तर्गत पर्ने पद हेर्नेछौ। 57 पदमा भनिएको छ, पद 57मा, परम प्रभु मेरा भाग हुनुहुन्छ, तपाईका वचनहरू पालन गर्छु भने मैले भनिएको छु। मित्र, परम प्रभु हाम्रो पनि भाग हुनुहुने कुरा कति सुन्दर छ। 62 पदमा भनिएको छ, तपाईका धार्मिक इन्साफको कारण आधा रातमा तपाईमा धन्यवाद चढाउन म उठ्नेछु। मित्र, उहाँको वचनको निम्ति मध्य रातमा तपाईले कहिले परमेश्वरलाई धन्यवाद दिनुभएको छ? मित्र, आज राति उठ्नुहोस् र त्यो गर्नुहोस्। मित्र, त्यसपछि तेत शब्द अन्तर्गतका पदहरू हेर्नेछौ। पद 69 र 70मा भनिएको छ, अहंकारीहरूले मेरो विरूद्धमा झूठो कुरा कथेका छन्, मेरा पूरा हृदयले म तपाईका आदेशहरू पालन गर्नेछु। तिनीहरूको हृदय बोसो जस्तो बाक्लो भएको छ, तर म त तपाईका व्यवस्थामा प्रसन्न छु। बाइबलका आलोचकहरू निरन्तर सीमित आहार लिन आवश्यक छ, नत्र तिनीहरू हृदय रोगले मर्न सक्छन्। तिनीहरूको हृदयमा मुटुमा बोसो धेरै लागेर हामी परमेश्वरको वचनको निकटतामा रहन आवश्यक छ। यो हृदय कष्टको लागि ताजुब लाग्ने कुरा हो। त्यसपछि अर्को हिब्रू वर्णमालाको शब्द योद अन्तर्गतका पद देख्नेछौ। 73 पदमा भनिएको छ, तपाईको हातले मलाई बनाएको रचेको छ। परमेश्वरले हामीलाई बनाउनु भयो, उहाँले हामीलाई कुन कुराको आवश्यक छ त्यसको ठिक ठिक रूपमा जान्नुहुन्छ। हाम्रो एक आधारभूत आवश्यकता हो उहाँको वचन, र त्यसैकै बारेमा यहाँ भजनका बोलिरहेका छन्। म निश्चित रूपमा यो कुरा जान्दछु कि तपाईले आफैलाई उहाँ कहाँ र उहाँको वचन कहाँ लिन आवश्यक छ। उहाँले तपाईलाई बनाउनु भयो र तपाईको निम्ति कुन कुरा चाहिँ असल हो सो उहाँ जान्नुहुन्छ। त्यसपछि हामी हिब्रू वर्णमालाको अर्को शब्द काफ अन्तर्गतका पदबाट देख्नेछौ। तर यो भजनले खेदो सतावट गरिएका तर नत्यागिएका व्यक्तिको बारेमा बोल्छ। 83 पदमा भनिएको छ, 83मा, किनकि धुवामा रहेको छालाको भाँडा जस्तै म भएको छु, तापनि तपाईका नियमहरू मैले बिर्सेको छैन। अमित्र, यस पदमा उल्लेखित धुवामा रहेको छालाको भाँडाले मध्य हाल्ने छालाको संकेत गर्दछ, जुन माथि आगोमा झुण्डाइन्छ र जुन कालो र चिराचिरा हुँदछ धुवाले गर्दाखेरि। ओ मित्र, कठोर तीव्र यातना कष्ट सहने व्यक्तिको यो कस्तो तस्वीर छ। तर उसलाई त्यागिएन, किनभने परमेश्वरको वचन उसको सहारा, उसको टेक थियो। यसपछि लामित अन्तर्गत पर्ने पदको देख्छौ। पद 89मा यस प्रकार लेखिएको छ, हे परमप्रभु, तपाईँको वचन सदा सर्वदा स्वर्गमा स्थिर रहेको छ। मैले यस पदबाट धेरै पल्ट प्रचार गरेको छु। भनिएको छ, हे परमप्रभु, तपाईँको वचन सदा सर्वदा स्वर्गमा स्थिर रहेको छ। उहाँको वचन स्वर्गमा छ, त्यहाँ नै वचनको खास अरिजिनल प्रतिलिपि छ, कपी छ। म त्यस प्रतिलिपिको पूर्ण मौखिक प्रेरणामा विश्वास गर्छु र अहिले मेरा हातहरूमा त्यसको असल प्रतिलिपि छ। वास्तवमा यो स्वर्गमा स्थिर रहेको छ। त्यसपछि मेम अन्तर्गत शब्दबाट देख्न गइरहेका छौं। 97 पदमा भनिएको छ, आहा, तपाईँको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु, दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ। भजनकार परमेश्वरको वचनमा ध्यान मनन गर्थे किनभने उसले यसको प्रेम गर्थे। अनि 99 भनिएको छ, मेरा सबै गुरूभन्दा मेरो समझ ज्यादा छ किनकि मेरो ध्यान तपाईँका साक्षी वचनमा छ। मित्र, ती नम्र विश्वासीहरू जो ख्रिष्टको पाउमा बस्छन् तिनीहरू पीएचडी डीडी डिग्री हुने मानिसहरू भन्दा वचनमा धेरै कुशल हुन्छन्। त्यसपछि नुन अन्तर्गतको पद देख्छौ। सायद यहाँ भएको पद तपाईँले आफ्ना सारा जीवनमा या धेरै पल्ट सुन्नुभएको होला। 105 पदमा भनिएको छ, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ। हामी हरेक परमेश्वरको वचन व्यक्तिगत रूपमा र व्यवहारिक रूपमा र आदतको रूपमा प्रयोग गर्नुपर्छ। जब हामी यो अन्धकारको विश्वमा भएर यात्रा गरिरहेका हुन्छौ, त्यसपछि हिब्रू वर्णमालाको साख्यम शब्द अन्तर्गतबाट देख्छौ। यस खण्डबाट पनि म खालि एउटा पद मात्र टिप्नेछु। 113 भनिएको छ, दोहोरो मन भएका मानिसहरूलाई म घृणा गर्दछु तर तपाईँको व्यवस्थासित म प्रेम राख्दछु। तपाईँ कति समय अखबार पत्र पत्रिका अन्य उपन्यासका पुस्तकहरू बाइबल पढाइमा तपाईँले बिताउनुहुने समयको तुलनामा धेरै समय बिताउनुहुन्छ। परमेश्वर भजनकारद्वारा भनिरहनु भएको छ, उहाँले व्यर्थका विचारहरू घृणा गर्नुहुन्छ। यदि तपाईँले परमेश्वरको वचनमा समय बिताउनुहुन्छ भने त्यो दिन आउनेछ तपाईँ त्यस्ता मोज मजाका कुराहरूमा रूचि लिनुहुने छैन। यसपछि ऐन शब्द अन्तर्गतका पदबाट देख्छौ। पद 126 भनिएको छ, परमप्रभुले काम गर्नुहुने बेला भएको छ किनकि तिनीहरूले तपाईँको व्यवस्था भंग गरेका छन्। आज हाम्रो निम्ति प्रार्थना गर्ने असल प्रार्थना हो। म यो प्रार्थनाको प्रार्थना गर्छु, प्रभु, संसारले तपाईँलाई बिर्सेका छन् र संसारले तपाईँको वचनका बिर्सेका छन्। आज यसलाई अरू कहाँ बाहिर लान सहायता गर्नुहोस् र तपाईँको वचनको संसारलाई सचेत बनाउन सकौ। त्यसपछि पी शब्द अन्तर्गत पदहरू देख्छौ। पद 129 भनिएको छ, तपाईँका साक्षी वचनहरू अचम्मका छन्, यसकारण मेरो हृदयले तिनलाई पालन गर्दछ। हा मित्र, उहाँका वचनहरू अचम्मका छन्, जहाँ अचम्मका प्रकाशहरू आज्ञाहरू र प्रतिज्ञाहरूले भरिएको छ। अनि 130 पदमा भनिएको छ, तपाईँको वचनको अर्थले ज्योति चम्काउँछ, त्यसले निर्बोध मानिसहरूलाई समझ दिन्छ। जबकि म पनि त्यस वर्गको मानिस भएकोले गर्दा, निर्बोध व्यक्ति भएकोले गर्दा म परमेश्वरको वचनको जान्न चाहन्छु। त्यसपछि साथै अन्तर्गतको पदबाट देख्छौ। पद 137 भनिएको छ, हे परमप्रभु, तपाईँ धार्मिक हुनुहुन्छ र तपाईँको न्याय वचनहरू ठीक ठीक छन्। हे परमप्रभु, तपाईँ धार्मिक हुनुहुन्छ, हामी त्यसको सत्यतामा आश्रित हुन सक्छौ। जब हामी हाम्रा कष्टहरू र संकष्टहरूको लागि कारणहरू देख्दैनौ, मित्र, हामी यस निश्चित तथ्यमा पूर्ण आत्मविश्वासी बन्न सक्छौ कि परमेश्वर धर्मी हुनुहुन्छ र हामीसँग उहाँको व्यवहार पनि धार्मिक छन्। त्यसपछि हिब्रू वर्णमालाको अर्को शब्द कोप अन्तर्गतका पदहरू हेर्नेछौ। 145 र 146 भनिएको छ, आफ्नो पूरा हृदयले मैले तपाईँलाई पुकारिएको छु, हे परम प्रभु मलाई जवाब दिनुहोस्, तपाईँका नियमहरू म पालन गर्नेछु, मैले तपाईँलाई पुकार गरेको छु, मेरो उद्धार गर्नुहोस् अनि म तपाईँका साक्षी वचनहरू पालन गर्नेछु। जब परमेश्वरले तपाईँलाई उद्धार गर्नुहुन्छ, उहाँले तपाईँलाई नयाँ आहारामा भोजनमा राख्न चाहनुहुन्छ, त्यो हो परमेश्वरको वचनको भोजन आहारा। त्यसपछि हामी हिब्रूको अर्को वर्णमालाको शब्द रेसु अन्तर्गतका पद देख्नेछौ। 154 भनिएको छ, मेरो मुद्दामा बहस गर्नुहोस् र मलाई मोल तिरेर छुटाउनुहोस्, तपाईँको वचन अनुसार मलाई जीवित राख्नुहोस्। भजनकार भनिरहेका छन्, तपाईँको वचन अनुसार मलाई जीवित राख्नुहोस्। मित्र, हामीलाई जीवित पार्ने चीज नै परमेश्वरको वचन हो। डेल मुडीले भने थिए, अर्को महान जागृति परमेश्वरको वचनको जागृति हुनेछ। म आशा गर्दछु कि त्यो सत्य हो र हामी बाइबलमा हरेक समय धेरै भन्दा धेरै रुचि देखिरहेका छौ। त्यसपछि हामी देख्नेछौ अर्को हिब्रू वर्णमाला सिन अन्तर्गतका पद। पद 161 भनिएको छ, राजाहरूले बिना कारण मेरो खेदो गरेका छन्, तर मेरो हृदयले त तपाईँका वचनहरूको डर मान्दछ। भजनकारसँग यो संसारका शासकहरूको लागि भन्दा धेरै परमेश्वरको वचनमा डर र आदर थियो। त्यसपछि अन्तिम हिब्रू वर्णमालाको अक्षर ताब अन्तर्गतका पद हेर्नेछौ। 176 पदमा भनिएको छ, हराएको भेडा जस्तै म बरालिएको छु, आफ्नो दासको खोजी गर्नुहोस् किनकि तपाईँका आज्ञाहरू म बिर्सन्न। जबसम्म परमेश्वरको वचन तपाईँको हृदयमा छ मित्र, जबसम्म तपाईँ भित्र परमेश्वर कहाँ आउने गहिरो लालसा र इच्छा छ, गोठाला तपाईँको खोजी रहेको छ, उसले तपाईलाई आफ्ना कानमा हालेर बथानमा ल्याउनुहुन्छ। मित्र, भजन 119 अति नै महिमित अध्याय हो। यसले परमेश्वरको वचनको महिमा गर्छ, प्रशंसा गर्छ, बढी बढाई गर्छ, जुन सम्पूर्ण स्वतन्त्रताको जग वा आदर हो, र यसले उद्धारकर्ताको प्रकट गर्दछ। युहन्ना 8 अध्याय 36 पदमा भनिएको छ, यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय नै स्वतन्त्र हुनेछौ। ओ, परमेश्वरको वचनले तपाईँको जीवनमा र हृदयमा कस्तो स्वतन्त्रता दिन्छ।
1: आजको दिनले हामीलाई एउटा एकदमै महत्वपूर्ण सत्य सिकाएको छ। आत्मिक रूपमा बलियो जीवन कुनै विशेष परिस्थितिले होइन, तर परमेश्वरको वचनमा चाहिँ गहिरो रूपमा जरा गाडिएको जीवनले नै बिताउन सकिन्छ।
2: बिल्कुलै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। भजन 119 लेखकले धन, सम्मान वा सफलतालाई आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भनेका छैनन्। उनले परमेश्वरको वचनलाई आफ्नो आनन्द, आशा र जीवनको आधार बनाएका छन्।
1: हजुर, साँच्चै नै दाइ। अनि अर्को कुरा नि दाइ, परमेश्वरको वचन पढ्नु मात्र चाहिँ पर्याप्त छैन, त्यसलाई पालन गर्नु र त्यस अनुसार जीवन परिवर्तन गर्नु नै त्यसको वास्तविक उद्देश्य चाहिँ रहेछ। किनकि एउटा पदले विशेष छोयो मलाई, तपाईँको वचन मेरो पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। यसको अर्थ परमेश्वरको वचनले हामी हरेकको जीवनमा चाहिँ सही दिशा देखाउनुहुन्छ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। प्रभु येशूले पनि आफ्नो वचन सुनेर पालन गर्ने मानिसलाई बलियो जगमा घर बनाउने बुद्धिमान मानिससँग तुलना गर्नुभएको छ। परमेश्वरको वचन जीवनमा लागू हुँदा नै यसको फल चाहिँ हामीले देख्नेछौ।
1: अनि दाइ, आजको सन्देशले हामीलाई परमेश्वरको वचनलाई चाहिँ प्रेम गर्न, त्यसको अध्ययन गर्न, मनन गर्न र दैनिक जीवनमा पालन गर्न चाहिँ सिकाउँछ। जब हामी परमेश्वरको वचनलाई मनन गर्छौं, तब हामी पापको कार्यहरूबाट चाहिँ सुरक्षित रहन सक्छौ।
2: हो भाइ, संसारका विचारहरू समयसँगै बदलिन्छन्, तर परमेश्वरको वचन सधैँ सत्य र अटल रहन्छ। त्यसैले हाम्रो विश्वास परिवर्तनशील संसारमा होइन, अपरिवर्तनीय परमेश्वरको वचनमा हुनुपर्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं कि हामी परमेश्वरको वचनका लागि समय निकालिरहेका छौं, कि उहाँको वचनले हाम्रो सोच, निर्णय र व्यवहारलाई मार्गदर्शन गरिरहेको छ। यदि छैन भने आजदेखि नै उहाँको वचनलाई आफ्नो जीवनको केन्द्र बनाऊ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
3: Elambu FM

0: देख्छ नेपालीहरू हाँसी हाँसी मर्न तयार छन् तर कायर भई कदापि आत्मसमर्पण गर्दैनन्।
1: अझ ताजा छँदैछ रगतले लेखेको धेरै वर्ष अघिको कथा नाला पानीको।

0: wait just a minute. We will return back.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
6: ल, देख्नु भएन, औषधि हालेको।
3: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी, हो तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
9: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब? उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं। शंका लागे उजुरी गरौं। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ। सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: Enjoy with us.

0: मेरो बिहे हुँदैछ
1: यसपालि के भने टर्छ
0: यसपालि टार्दिन म बिहे गर्छु
1: के रे
0: म ठिक भन्दैछु म तिमीसँग जिन्दगी बिताउन सक्दिन किनकि तिमीसँग भयो भने म पनि तिमी जस्तै काम नलाग्छ।

0: विक्रम
1: हेर्नुस्
0: विक्रम कता छ?
1: ऊ भर्खर डिप्रेसनबाट मुक्त भइरहेको छ। उसले तपाईँसँग कुरा गर्नु थियो कि तपाईँको छाया पनि हेर्न चाहँदैन। उसले माया गर्नुहुन्छ भने

0: இளம்பு பிரேக் டைம்.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
7: हुन्छ हुन्छ ल हुन्छ।
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: उहु ला
11: ल ल ल ल मरिङ के हो?
10: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
10: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
10: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मानसिक समस्याबाट बच्ने उपायहरू।
13: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
12: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
13: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
12: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
13: असल साथीहरूसँग मात्रै संगत गरौं।
12: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
13: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
12: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
14: You are listening to Hillumbu FM 89.6 MHz.
15: 89.6 MHz.
14: MHz.

time check is 9 AM. अहिले बिहानको 9 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा स्वागत छ। म हेमलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरू बीच कार्य सम्पादन सम्झौता। मन्त्री र सांसदहरूको शैलीप्रति रासोपा सभापति लामी छानेको चासो। संयमित भएर प्रस्तुत हुन निर्देशन। साउनमा 40 लाख भन्दा बढ़ी सिलिण्डर ग्यास बिक्री। बजारमा अभाव उस्तै। सरकारी निकायले अब विदेश स्वदेशी उत्पादन र सेवा प्रयोग गर्नुपर्ने। इरानमाथि अहिलेसम्मकै कठोर कार्यवाही गर्ने ट्रम्पको चेतावनी। क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी। र एसोसिएट क्रिकेटमा इटालीको शानदार उदय। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका एक थापा गाउँ पहिरेका 9 परिवार पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिको जमिन निरन्तर भासिएपछि थापा गाउँका 9 घर परिवार पहिरोको उच्च जोखिममा परेको हो। 66 वर्षीय गणेश बहादुर थापाको परिवार करिब 2 महिनादेखि विद्यालयमा रात बिताउँदै आइरहेका छन्। राति विद्यालयमा बसे पनि बिहान खेतीपाती र घरासी कामका लागि जोखिम मोलेर घर फर्किनुपर्ने बाध्यता रहेको उहाँहरूले बताएका छन्। रामेछापमा 61 वर्षीय एकल महिलामाथि जबरजस्ती गरिएको

0: भएको छ। रामेछाप नगरपालिका चारकी 61 वर्षीय एकल महिलालाई निजकै घरमा जबरजस्ती करानी गरी फरार रहेको आरोपमा सुनसरी घर बताउने अन्दाजी 21 वर्षीय प्रेम विसुङखेलाई हिजो पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ। विसुङखे लिखु वृहत खानेपानी आयोजनामा मजदूरका रूपमा काम गर्दै आएका थिए। प्रहरीका अनुसार ती महिलामाथि मंगलबार जबरजस्ती करानीको घटना भएको हो। पक्राउ परेका विसुङखेमाथि थप अनुसन्धान भइरहेको छ। खेलम्बो खबरमा राष्ट्रिय खबर, चालू आर्थिक वर्षमा सम्पादन गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्री परिषदका सदस्यहरू बीच कार्य सम्पादन सम्झौता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरी सम्झौता पत्र आदान प्रदान गरेका छन्। सरकारको प्राथमिकतामा रहेका सुशासन, सामाजिक न्याय र समृद्धिका लक्ष्यहरू हासिल गर्ने उद्देश्य सहित उक्त सम्झौता गरिएको हो। सोही अवसरमा प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि चालू आर्थिक वर्षको कार्ययोजना र प्रशासनिक प्रभावकारिताका लागि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब वृद्धि गर्ने निर्णय गरेको छ। निर्णय अनुसार अब संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत माध्यमिक तहका शिक्षकहरूको मासिकै पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। त्यस्तै आधारभूत तहका शिक्षकको मासिकै पारिश्रमिक 34,730 रूपियाँबाट 38,203 रूपियाँ काम गरिएको छ। यसै गरी ईसीडी, सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप गरिएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000 रूपियाँ, विद्यालय सहयोगीको 10,000 रूपियाँबाट 15,000 रूपियाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 रूपियाँबाट 20,000 रूपियाँ पुगेको छ। मन्त्री परिषदको हिजोको बैठकले महत्वपूर्ण अन्य 11 विषयमा पनि निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि आग्रह गरेको छ। मन्त्री परिषदको कार्यालयले हिजो पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेश स्थित नेपाली नियोगहरू सहितका सबै सार्वजनिक निकायहरूलाई आफ्नो खरिद प्रक्रियामा नेपाली उत्पादनहरूलाई नै प्राथमिकता दिन आग्रह गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढ़ाउन, बढ़दो आयातलाई प्रतिस्थापन गर्न, स्वदेशी उत्पादनको प्रवर्धन गर्न, स्थानीय सिप र उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले मौजूदा कानूनी व्यवस्थाको कड़ाईका साथ पालना गराउन पहल थालेको मन्त्री परिषदको कार्यालयले जनाएको छ। सार्वजनिक खरिद ऐन 2063 र अन्य प्रचलित कानून व्यवस्थाकै अधीनमा रही सामानको उपलब्धता, गुणस्तर र मूल्य र सुरक्षाको मापदण्ड सुनिश्चित गरेर स्वदेशी माल सामान खरिद गर्नुपर्ने कुरालाई स्पष्ट पारिएको छ। साथै सार्वजनिक निकायहरूले बोलपत्र सम्बन्धी कागजात तयार पार्दा नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। 70 राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले मन्त्री र सांसदहरूलाई संसदमा संयमित भएर प्रस्तुत हुन निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सरकारका मन्त्री र पार्टीका सांसदहरूबीच असमझदारी देखिन थालेपछि सभापति लामिछानेले हिजो यस्तो निर्देशन दिनुभएको हो। पछिल्लो समय संसदमा प्रश्नोत्तरको क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाब दिने गरेको र आफ्नो मागहरू सम्बोधन नहुँदा सांसदहरूले अमर्यादित वा रूखो व्यवहार देखाउने गरेको भन्दै आलोचना भइरहेको छ। सोहीबीच राष्ट्रिय स्वतन्त्र पार्टीले संसदसँग छलफल गरेको हो। संसदमा राष्ट्रपतिका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनु पर्नेमा सभापति लामी छानेले जोड़ दिनुभएको छ। साउन महिनामा 40 लाख भन्दा बढ़ी सिलिण्डर ग्यास बिक्री भएको नेपाल आयल निगमले जनाएको छ। यति धेरै ग्यास बिक्री भए पनि बजारमा भने अभाव जस्ताको तस्तै देखिएको छ। निगमका अनुसार साउनमा मात्रै 57,316 टन ग्यास अर्थात आयात तथा बिक्री भएको र यो भनेको 40,36,364 सिलिण्डर बराबर हो। असारमा 31,36,937 सिलिण्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। त्यसको तुलनामा साउनमा करिब 9,00,000 सिलिण्डर बढ़ी ग्यास बजारमा गएको निगमको तथ्याङ्क छ। साउनमा हालसम्मकै सबैभन्दा बढ़ी ग्यास बजारमा पठाइए पनि विभिन्न क्षेत्रमा अभावको समस्या देखिएको छ। निगमले आगामी दिनमा ग्यासको आयात अझ बढ़ाउने भएको छ। देशभरमा डेंगू संक्रमितको संख्या 2,844 जना पुगेको छ। गत पुसदेखि हालसम्मको अध्यावधिक विवरण अनुसार डेंगू संक्रमितको संख्या 2,844 पुगेको छ भने यस अवधिमा डेंगूका कारण दुईजनाको ज्यान गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको प्रतिवेदनमा देशका 74 जिल्लामा डेंगूको प्रकोप फैलिसकेको छ। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी डेंगूको बिरामी गण्डकी प्रदेशमा भेटिएका छन्। गण्डकी प्रदेशमा कुल 1,010 संक्रमित देखिएका छन्। डेंगूको जोखिम तीव्र रूपमा बढेपछि स्वास्थ्य सेवा विभागले लामखुट्टेको टोकाईबाट बच्न र व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउन सर्वसाधारणमा अपील गरेको छ। घर कार्यालय र सार्वजनिक स्थल वरपर पानी जम्न नदिन, खाडलहरू पूर्ण र पानी राख्ने भाँडाहरू सधैँ ढाकेर राख्न आग्रह गरिएको छ। साथै लामखुट्टेको टोकाईबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउन, राति तथा दिउँसो झुलभित्र सुत्न र शरीरका खुला भागमा लामखुट्टे भगाउने मलम प्रयोग गर्न महाशाखाले सुझाव दिएको छ। यस वर्ष देशभर रोपाई 97.48% सकिएको छ। 29 साउनसम्म 13,35,651 हेक्टरमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले जनाएको छ। देशभर रोपाई भएको क्षेत्रफल 13,70,062 हेक्टर छ। गत वर्ष 1 भदौसम्म 94% रोपाई सकिएको थियो। त्यति बेला 13,03,012 हेक्टरमा रोपाई भएको थियो। गत वर्षको तुलनामा यस वर्ष करिब 30,500 हेक्टर बढ़ी क्षेत्रमा धान रोपिएको विभागको तथ्याङ्क छ। फिलम्बो खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक कार्यवाही गर्ने चेतावनी दिएका छन्। दुई देशबीच 5 महिनाभन्दा बढ़ी समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेको वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाएका छन्। हिजो ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले इरान विरूद्ध कुनै पनि देशमाथि नभएको हालसम्मकै सबैभन्दा कठोर आर्थिक कार्यवाही घोषणा गरेका छन्। उनले इरान सम्झौता गर्ने अवसर लिन असफल भएको बताउँदै अब उसले कठोर आर्थिक युद्ध र एक्लोपनको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। ट्रम्पले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। विदेशकै खबरमा अमेरिकाको फ्लोरिडा स्थित एक क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाएको छ। औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको यो खोपलाई किट्रुडा नामक औषधिसँग समायोजन गरेर प्रयोग गरिएको बीबीसीले जनाएको छ। 1,000 भन्दा बढ़ी उच्च जोखिमयुक्त छालाहरूको क्यान्सर भएका बिरामी सहभागी चरण 3 परीक्षणमा खोप र किट्रुडाको संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सर मुक्त राख्न सफल भएको कम्पनीले जनाएको छ। साथै क्यान्सर शरीरका अन्य अंगमा फैलिने जोखिम समेत घटेको दावी गरिएको छ। इन्टिरस्मेना नाम दिएको यो रोग हरेक बिरामीको ट्यूमर यसलाई फेरि सुन्नु होला इन्टिस्मेराना नाम दिएको यो खोप हरेक बिरामीको ट्यूमर अनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ। खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोष पहिचान गरी त्यसमाथि आक्रमण गर्न निर्देशन दिने उद्देश्य रहेको छ। यसमा COVID-19 विरूद्धको केही खोपमा प्रयोग भएको एमआरएनए प्रविधिको प्रयोग गरिएको छ। कम्पनीहरूले प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन र स्वतन्त्र विज्ञहरूबाट समेत पूर्ण समीक्षा हुन बाँकी रहेको छ। हेलम्बु खबरमा अब खेलकुदको खबर। विश्वकप फुटबल खेलमा चर्चित इटालीले क्रिकेटमा पनि आफ्नो छुट्टै पहिचान बनाउन थालेको छ। केही वर्ष अघिसम्म अन्तर्राष्ट्रिय क्रिकेटको तल्लो तहमा संघर्ष गरिरहेको इटालीले विश्व क्रिकेटमा आफूलाई स्थापित गर्दै लैजाने क्रममा उत्कृष्टमाथि उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढ़िरहेको छ। गत फेब्रुअरी मार्चमा भारतमा भएको T20 विश्वकपमा नेपाललाई 10 विकेटले हराएर सनसनी मचाएको टोली अब एक दिवसीय क्रिकेटको अर्को खुड्किलो चढ्ने अवस्थामा पुगेको छ। इटालीले आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग बीमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको छ। यससँगै उसले 2027 एक दिवसीय विश्वकप क्रिकेटको अर्को चरण अर्थात क्वालिफायर प्ले अफमा स्थान बनाएको छ। इटालीसँगै युगान्डेले पनि प्ले अफमा स्थान सुरक्षित गरेको छ। च्यालेन्ज लिग बीमा इटालीले 15 खेलमा 12 खेल जित्यो। टेस्ट क्रममा इटालीले लामो समयदेखि ओडीआई मान्यता पाउन संघर्ष गरिरहेको हङकङ पनि एसोसिएटमा उकालो लाग्दै गरेको युगान्ड जस्ता टोलीहरूलाई हराएको छ। यो सँगै इटालीले पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई खेल खेल्ने अवसर पाउने पक्का भएको छ। क्वालिफायर प्ले अफमा 8 टोली बीच हुनेछ र त्यसबाट शीर्ष 4 टोली विश्वकप क्वालिफायरमा पुग्नेछ। त्यही प्ले अफ मार्फत इटालीले कम्तीमा आगामी 4 वर्षका लागि ओडीआई मान्यता पाउन सक्छ। एकताका एसोसिएट क्रिकेटमा नेपालको जति चर्चा हुने गर्थ्यो अहिले त्यस्तै चर्चा इटालीको हुन थालेको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता। मन्त्री र सांसदहरूको कार्यशैलीप्रति रासोपा सभापति लामिछानेको चासो। समयमित भएर प्रस्तुत हुन निर्देशन। साउनमा 40 लाख भन्दा बढ़ी सिलिण्डर ग्यास बिक्री। बजारमा अभाव उस्तै। सरकारी निकायले अब स्वदेशी उत्पादन र सेवा प्रयोग गर्नुपर्ने। इरानमाथि अहिलेसम्मकै कठोर कार्यवाही गर्ने ट्रम्पको चेतावनी। क्यान्सरको खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताहरूको दावी। र एसोसिएट क्रिकेटमा इटालीको शानदार उदय। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म यमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, 0 सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुरीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138443 र 98085625।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक्स रूम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-9860-982293 New Aroniko Hotel and Restaurant Private Limited Chautara Shankar Subani Nagar Palika 5 Sindhupalcho
3: Elambo FM 89.6 MHz
4: Highlights Nepal Complete Digital Entertainment House

0: आमा म गए।
1: ढिला भइसक्यो भाइ, गाउँमा त राम्रोसँग बस्नु। ओहो पनि आइ यार, अब यसलाई बुझाउनु पर्ने भयो।
2: यो चोटि नभनिकन जानलाई चाहिँ
1: माफ गर्दै यार, हिजो राति एक्कासी

0: check. It's 10 a.m.
1: अहिले बिहानको 10 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: wait just a minute. We will return back.
1: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054। बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुरीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 9813786443 र 9800825525।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा 12मा 3 जीपीए भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 को परीक्षामा 2 जीपीए वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: Lambu FM.

0: இளம்பு பிரேக் டைம்.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138443 र 98018252525।

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849913727
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक
7: हाम्रा सेवाहरू
8: स्टेशनरीका सम्पूर्ण सामानहरू
7: फोटोकपी प्रिन्ट
8: कलर प्रिन्ट
7: पीवीसी आईडी कार्ड
8: सबै प्रकारका खेलकुद सामग्रीहरू
7: सबै तहको तथा विभिन्न पुस्तकहरू
8: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
7: ट्रफी
8: मायाको चिनो
7: मेडल
8: फ्रेम
7: जर्सी सेटहरू तथा प्रिन्ट
8: सब्लिमेसन प्रिन्ट
7: जर्सी प्रिन्ट
8: कस्टमाइज कप प्रिन्ट
7: मेटल फोटो प्रिन्ट
8: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ
8: सेवा स्टेसनरी एन्ड सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274
9: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited. Soltara Sangha Subhari Nagarpalika 5, Sindhu Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant. Private Limited, Chautara Shankar Subhari Nagar Palika 5, Sindhupur.
10: Ladies and gentlemen, you are listening to Hillam FM 89.6 MHz.
11: 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Wait just a minute. We will return back.
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के भयो, के को हल्ला खल्ला हो यो?
6: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: LMB FM 89.6 MHz।

Elumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। विधान संशोधनका लागि रासोपाले 15 सदस्यीय कार्यदल बनायो। बागमती प्रदेशमा नयाँ सरकारको गठन प्रक्रिया अनुसार राप्रपाबाट 3 मन्त्री बन्ने, 4 बजे शपथ ग्रहणको तयारी। धरनामा बसेकाहरूको माग पूरा गर्न सरकारलाई मानवाधिकार आयोगको आग्रह। भदौ 15 गते ई भिसा लागू गर्ने सरकारको तयारी। नेपाल आउने विदेशीले लाइन बस्नु नपर्ने। नेपाली बजारमा सुनको मूल्य एकै दिन 9,300 रूपियाँले बढ़्यो। इरान विरूद्ध आर्थिक युद्धको घोषणा। सहयोग गर्ने देशले गम्भीर परिणाम भोग्नुपर्ने, ट्रम्पको चेतावनी। र एसियाली खेलकुदको प्रशिक्षणका लागि नेपाली टेनिस टोली आज भारतमा जाँदै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सुनकोशी गाउँपालिकामा आर्थिक वर्ष 2082-83 गाउँपालिका मार्फत सञ्चालन भएको योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष कान्छी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर 1-7 वडा अध्यक्षहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष 2082-83 गाउँपालिका मार्फत सञ्चालन तथा कार्यान्वयन गरिएका विभिन्न विकासका योजना, कार्यक्रम, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिहरूको प्रगति र उपलब्धिका बारेमा विस्तृत समीक्षा तथा छलफल गरिएको थियो। समीक्षाका क्रममा योजना तथा कार्यक्रम कार्यान्वयन गर्दा देखिएको समस्या, चुनौती, सिकाई र आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा सहभागीहरूले धारणा राखिएका थिए। साथै गाउँपालिकाबाट सञ्चालन भएका कार्यक्रमहरूको प्रभावकारिता, लक्षित उपलब्धि हासिल भइ नभएको अवस्था र आगामी आर्थिक वर्षमा योजना र कार्यक्रमहरूलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो। स्थानीय तहबाट हुने सार्वजनिक सेवामा नगरपालिकाको पहुँच र नागरिकको पहुँच र गुणस्तर अभिवृद्धि हुँदै विकास निर्माणको काम समयमा नै सम्पन्न गर्ने विषयमा समेत प्राथमिकताका साथ उठाइरहेको बताएका छन्। रसुवाको नौकुण्ड गाउँपालिका 2 युब्रा गाउँका लर्का थोक्राको घरमा हिजो आज राति आग लागि भएको छ। राति 1 बजे अचानक आग लागि भएको थियो। आग लागिबाट नगद 7,000, पशु पंक्षी र घरभित्रका सम्पूर्ण खाद्यान्न र लत्ता कपड़ा जलेर नष्ट भएको छ। आग लागिबाट मानवीय क्षति नभए तापनि ठूलो आर्थिक क्षति भएको इलाका प्रहरी कार्यालय कालिका स्थानका रमेश

0: रायले जानकारी दिनुभएको छ। रातको समयमा आगलागी भए पनि कुनै मानवीय क्षति हुने भने नपाएको स्थानीय गणेशमान लामाले बताएका छन्। रम्बू खबरमा अब राष्ट्रिय खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुलाकोटीको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन भएको छ। कार्यदल सदस्यमा रामचन्द्र परियार, कान्ति शेख दिताल, गणेश कार्की, सुलभ खरेल, गजला समीम, त्यसै गरी मेहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्प चौधरी र सिमाना मिया रहेका छन्। कार्यदलको पहिलो बैठक आज दिउँसो 2 बजे सिंहदरबार स्थित राष्ट्रपति संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलका नेता सचेतक प्रकाश शरण प्रकाश चन्द्र परियारले जानकारी दिनुभएको छ। बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अनुसार सत्ता साझेदारी दलहरूबीच मन्त्रालय बाँडफाँड र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ। एमाले मुख्यमन्त्री सहित 2 मन्त्रालय, नेपाल कम्युनिष्ट पार्टीले 2 मन्त्रालय र राप्रपाले 3 मन्त्रालय पाउने गरी दलहरूबीच बाँडफाँड भएको छ। आन्तरिक विवादका बीच सरकारले समर्थन फिर्ता गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ र उनीहरूले पाउने मन्त्रालय भने टुंगिन बाँकी नै छ। मन्त्री बन्ने तयारीमा रहेका राप्रपा प्रदेशका सदस्य राजु विष्टले मन्त्रीको शपथ ग्रहण आज 4 बजेका लागि तय गरिएको पनि बताएको छ। राप्रपा संसदीय दलका नेता उत्तव थापाले बागमतीमा एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापालाई समर्थन रहेको पत्र पठाएका थिए, तर राप्रपाका प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई छुट्टै पत्र पठाउँदै राप्रपाले सरकारले दिएको समर्थन भनिएको समर्थन अनाधिकृत रहेको जिकिर गरेको थियो र पार्टीको नीति विपरीत काम गरेको भन्दै दलका नेता थापालाई राप्रपाले कार्यवाहीको तयारी गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले 5 दिनदेखि धरनामा रहेका बैंक, लघु वित्त, सहकारी, मिटर ब्याजी, प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थ्य उपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्थापन मिलाउन सरकारले आग्रह गरेको छ। विभिन्न माग राखेर 5 दिनको ललितपुरको पुलचोकमा रहेको मानवाधिकार आयोगको कार्यालय अगाडि धरनामा बसेकाहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आयोगले आग्रह गरिएको हो। आयोगको प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा धरनामा बसेका महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या आउन सकिने भएकाले तत्कालै माग सम्बोधन गर्न आग्रह गरिएको छ। आयोगले निरन्तर अनुगमन गर्नुका साथै समस्यालाई नजिकबाट नियालिरहेको जनाएको छ। विज्ञप्तिमा धरनामा बसेकाहरूको सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने हुँदा उनीहरूको उचित ठाउँमा स्थानान्तरण गर्न र स्वास्थ्य उपचार, बसोबास र शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो। समस्या समाधानका लागि वार्ता टोली गठन भएकोमा आयोगले सकारात्मक रूपमा लिएको पनि जनाएको छ। समस्याको समाधान वार्ता र संवादबाटै सम्भव भएकाले वार्तालाई निरन्तरता दिएर समस्याको समाधान निकाल्न समेत आयोगले सबै पक्षहरूसँग अनुरोध गरिएको छ। सरकारले नेपालमा आउने विदेशीहरूका लागि अनलाइन मार्फत ई भिसा लिने व्यवस्था मिलाउने भएको छ। 3 वर्ष लामो परीक्षण र गृह कार्यपछि अध्यागमन विभागले 15 भदौदेखि ई भिसा लागू गर्न लागेको छ। ई भिसा लागू भएपछि नेपाल आउने विदेशीले अध्यागमनमा लाइन बसेर भिसा लिनुपर्ने छैन। विभागका निमित्त महानिर्देशक टीकाराम ढकालका अनुसार ई भिसा कार्यान्वयनका लागि प्राविधिक लगायतका सबै तयारी पूरा भएको पनि जानकारी गराएको छ र हालको अध्यागमन नियमावलीमा ई भिसा सम्बन्धी प्रष्ट प्रावधान नभएकाले मन्त्री परिषदबाट नियमावली संशोधन गर्न लागिएको पनि बताएका छन्। स्थानीय बजारमा आज सुन चाँदीको मूल्य बढ़ेको छ। सुनको मूल्य प्रति तोला 9,300 रूपियाँ र चाँदीको मूल्य 260 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघ अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला 3,13,100 रूपियाँ भएको छ भने असली सुन चाँदीको मूल्य प्रति तोला 4,885 रूपियाँ पुगेको छ। हिजो छापावाला सुन प्रति तोला 3,04,100 र असली चाँदी प्रति तोला 4,595 रूपियाँमा कारोबार भएको थियो। फेलम्बु खबरमा विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध इतिहासको भयानक आर्थिक युद्धको घोषणा गरेको छ। ट्रम्पले अमेरिकासँग सम्झौता गर्ने ठूलो अवसर इरानले गुमाएको भन्दै उनीहरू विरूद्ध अहिलेसम्मकै ठूलो आर्थिक वृद्धि शुरू गर्ने घोषणा गरेको छ। इरान विरूद्धको कार्यवाही अहिलेसम्म कहिले नदेखिएको स्तरको आर्थिक युद्ध र नाकाबन्दी हुने बताएका छन्। इरानको नौसेना र वायुसेना धराशयी भइसकेको दावी गर्दै ट्रम्पले सैन्य हतियार कारखानाहरू पनि भग्नावशेषमा परिणत भइसकेको बताउँदै इरानी मुद्रा पनि काम नलाग्ने स्थितिमा पुगेको बताउँदै समग्रमा देश नै नाजुक स्थितिमा रहेको ट्रम्पले बताएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आर्थिक वा अन्य प्रकारको सहयोग गर्ने देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने समेत चेतावनी दिएको छ। खेलम्बु खबरमा अब खेल खबर। जापानमा हुने विश्व एसियाली खेलकुदको प्रशिक्षणका लागि तीनजना खेलाड़ी सहित चार सदस्यीय नेपाली टेनिस टोली आज भारतमा जाँदैछ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणु देवी कोण्डा रहेका छन् भने टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य सिका सुरवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मूल लगायतले हिजो नै विदाई गरेका छन् र उनीहरूलाई रोहन बेपना टेनिस एकाडेमीमा प्रशिक्षण गर्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पनि एकपटक। संविधान संशोधनका लागि रासोपाले 15 सदस्यीय कार्यदल बनायो। बागमती प्रदेशमा नयाँ सरकार गठन। प्रक्रिया अनुसार राप्रपा 3 मन्त्री 4 बजे शपथको तैयारी। धरनामा बसेकोहरूको माग पूरा गर्न सरकारलाई मानवाधिकार आयोगको आग्रह। भदौ 15 गतेदेखि ई भिसा लागू गर्ने सरकारको तयारी। नेपाल आउने विदेशीले लाइन बस्नु नपर्ने। नेपाली बजारमा सुनको मूल्य एकै दिन 9,300 रूपियाँले बढ़्यो। इरान विरूद्ध आर्थिक युद्धको घोषणा। सहयोग गर्ने देशले गम्भीर परिणाम भोग्नुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र एसियाली खेलकुदको प्रशिक्षणका लागि नेपाली टेनिस टोली आज भारतमा जाँदै। मध्याह बाह्र बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, थुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138443 र 98018-25525।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: Lumboy FM 89.6 MHz.

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु अनि सांगीतिक अभिवादन ठक्राउन चाहे सुन्दै हुनुहुन्छ। हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुता आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट अनि मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका निमित्त प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँहरूले यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक जिल्लाको चौतारबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेसाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बु एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने यो सँगसँगै तपाईँले देश विदेशका जुनसुकै स्थानबाट हेलम्बु एफएम सुन्न चाहनुहुन्छ भने तपाईँले सुन्नका लागि सामाजिक सञ्जाल फेसबुक पेज अनि मोबाइल गुगल क्रोमको अनलाइनबाट पनि एकैसाथ हेलम्बु एफएम सुन्न पाउनुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले हाम्रो यो प्रोग्राममा दिउँसोको 1 बजेबाट 2 बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ र सुन्दै पनि आइराख्नु भएको छ। यो बसाईमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू सुन्न सक्नुहुनेछ, रोजाइमा पार्न सक्नुहुनेछ, आफ्नो साथी इष्टमित्र सङ्गी सबैजनामा यो गीत सुनाउन पाउनुहुनेछ। त्यसको लागि भने आजको यस बसाईमा कार्यक्रममा कल गर्दै जोडिनु पर्ने हुन्छ। कार्यक्रम प्रस्तुतामा छु, आज पनि म कार्यक्रम प्रस्तुता आइसिंह तामाङ छु भने र प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ मित्र राघव तामाङ, अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यो दिउँसोको समय छ, धेरैजना श्रोता साथीहरू यति बेला खेतबारीको कामतिर बिजी व्यस्तता हुनुहुन्छ, कतिपय श्रोताहरू यति बेला शीतलको सहरीमा मजाले शीतल ताप्दै बसिराख्नु भएको होला चिसो चिसो हावाको पर्खाइमा होइन, र कतिपय साथीहरू यात्रातिर हुनुहुन्छ, कतिपय साथीहरू अझै पनि विभिन्न कामतिर बिजी व्यस्तता हुनुहुन्छ, मेलापातिर सोझे जस्तो अवस्थामा रहनु भए तापनि अबको 1 घण्टाको अवधिभर भने हामीसँगै सहयात्रा गर्नुहोला, हामीले पनि कार्यक्रम सुनेर साथ दिनुहोला। हामी यही आग्रह र यही अनुरोध गर्न चाहन्छु तपाईँहरूको लागि। अनि आज पनि तपाईँहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजी गीत, पप गीत, जुनसुकै विधाका गीतहरू आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। हामी कार्यक्रमको 6 दिन आउने गर्छौं र 6 दिन हामी छोटो छोटो यी बसाइमा जोडिने गर्छौं र त्यसैको सन्दर्भमा आज हामी बिहिबारे बसाईमा छौं। बिहिबारे बसाईमा पनि हामी तपाईँहरूको फोन कल लिनेछौ अनि तपाईँहरूसँग मिठो कुराकानी गर्दै यो 1 घण्टाको समय तपाईँहरू सँगसँगै व्यतीत हुनेछ र हामीसँगै सहयात्रा गर्नुहोला प्रोग्राम सुन्दै। यही आग्रह गर्न चाहन्छु, कार्यक्रममा कल गर्नका लागि नम्बर छ आज पनि 98 60 52 55 25 98 60 52 55 25 कल गर्दै कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौं, गीतपछि आउनेछौं तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छ। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज कार्यक्रम टक टू हेलम्बु सुन्दै हुनुहुन्छ। यो व्यवसायमा तपाईँहरूले आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुनेछ। त्यसको लागि भने 98 60 52 55 25 कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। नम्बरहरू एकदमै खुला छ, 98 60 52 55 25 सोही नम्बरमा कल गर्दै सहभागी जनाउनुहोला। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, गुड आफ्टरनुन, कहाँबाट बोल्दै हुनुहुन्छ तपाईँ? हजुर काभ्रेबाट मायाजी बोल्दै हुनुहुन्छ। हजुर, अनि मायाजी के गर्दै हुनुहुन्छ यो दिउँसोको प्रहरमा तपाईँ? हजुर हजुर हजुर, अलिकति लाउड स्पिकर गर्नु भएको छ र? ओके, ल अनि के छ खबर? आजको दिन कसरी बिताउने योजना बनाउनु भएको छ? हजुर बसी बसाई गरेर आजको दिनलाई बिताउनुहुन्छ। ओके, ल अनि आज कुन गीत रोज्न चाहनुहुन्छ नि कार्यक्रममा जोडिनु भएको छ? खाली आरे पोस्ट है। हजुर हुन्छ, हामी गीत राख्नेछौ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। ओके भाइ भाइ, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, मायाजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। सो उहाँले पनि एकदमै मिठो सेलो गीत रोजाइमा पार्नु भएको छ। यदि तपाईँहरू पनि गीत रोज्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। र अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

हजुर, एकदमै मिठो अनि रमाइलो सो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदै एकदमै रमाइलो गर्दैछौ र यस्तै मिठा मिठा अनि रमाइलो गीतहरू रोज्न चाहनुहुन्छ भने तपाईँहरूले पनि कार्यक्रममा कल गर्न सक्नुहुनेछ। कल गर्नका लागि नम्बर 98 60 52 55 25 कल गर्दै जोडिनुहोला। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर जर्सिङ पौवाबाट सुनिता लामा भन्नुभयो। हजुर सुनिताजी के गर्दै हुनुहुन्छ यति बेला? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि के छ खबर सुनाउनुहोस् न, जर्सिङ पौवातिर आजभोलि के कामहरू सुरु भयो? हजुर भनेपछि अब आलु रोप्ने कामहरू चाहिँ सुरु हुन लाग्यो है? हजुर अनि आजको मौसमको अवस्था के छ, कतिको गर्मी हुँदैछ आज? हजुर गर्मी नै छ है? ओके ल ठिकै छ। अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? हजुर सञ्जीव घिसिङको आवाजमा रहेको सेलो गीत सुन्न चाहनुहुन्छ? ओके ल हामी गीत राख्नेछौ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद। ओके बाई बाई। साथी हुनुहुन्थ्यो सुनिता लामा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो यता जर्सिङ पोवाबाट हुनुहुन्थ्यो है, र उहाँले सञ्जीव घिसिङको आवाजमा रहेको गीत सुन्न चाहना राख्नु भएको छ। हामी गीत राख्ने नै छौँ। यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीतहरू रोज्न चाहनुहुन्छ अनि रोजाइमा पार्न चाहनुहुन्छ भने नम्बर रहेको छ 98 60 52 55 25 कल लगाउनुहोला अनि गीत रोज्न पाउनुहुनेछ। नेपाली गीत, आधुनिक गीत, हिन्दी, जुनसुकै विधाका गीतहरू मजाले आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ अनि साथीहरूलाई पनि सुनाउन सक्नुहुनेछ है। श्रोताहरू नम्बर एकदमै खुल्ला छ अहिलेको लागि भने सञ्जीव घिसिङको आवाजमा रहेको एकदम मिठो रमाइलो गीत राख्ने बेला भएको छ। र यस गीतपछि फेरि पनि हामी तपाईँहरूको फोन कल लिनका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, सुन्दै हुनुहुन्छ हेलम्बो एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ। कार्यक्रम टक टू हेलम्बोमा हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्ने अनि सुनाउने साथमा रमाइलो गर्ने गर्दछौं र त्यसैको सन्दर्भमा आज पनि हामी तपाईँहरूको रोजाइमा रहेका एकदमै मीठा मीठा अनि रमाइला गीतहरू बजाउँदै रमाइलो गर्दैछौ। हामी रम्दैछौ, झुम्दैछौ, तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदैछ पनि अनि बज्दैछ पनि है। र तपाईँहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी, जुनसुकै विधाका गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि नम्बर छ 98 60 52 55 25 कल गर्दै सहभागिताका लागि नम्बर एकदमै खुल्ला छ। उक्त नम्बरमा कल गर्दै कार्यक्रममा जोडिनुहोला भन्न चाहन्छु। तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ कल गर्दै सहभागिताका लागि नम्बरहरू एकदमै खुल्ला छ। सो नम्बरहरूमा कल गर्दै आउँदै गर्नुहोला। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट मायाजी बोल्दै हुनुहुन्छ है? हजुर, अनि मायाजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि आजको बाँकी दिन कसरी बिताउने योजनामा हुनुहुन्छ? हजुर घर घर आइसी काममा व्यस्त रहनुहुन्छ है? ओके ल हुन्छ। अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? हजुर झिमझिम परेला भन्ने बोलको गीत सुन्न चाहनुहुन्छ? ओके ल हुन्छ, हामी गीत राख्नेछौँ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? ओके बाई बाई। साथी हुनुहुन्थ्यो माया लामा हुनुहुन्थ्यो यति बेला हामीलाई काभ्रेबाट फोन गर्नुभएको थियो। सो उहाँले पनि झिमझिम परेला भन्ने बोलको गीत रोजनाईमा पार्नु भइसक्नु भएको छ। र यसै गीत तपाईँले पनि आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने कार्यक्रममा कल गर्नका लागि नम्बर 98 60 52 55 25 हस्रो नम्बरमा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। र अहिलेको लागि भने हामी एकदमै मिठो गीत राख्छौँ। गीतपछि तपाईँहरूको कमेन्ट अनि कलहरू लिन आउने नै छौँ। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु पालो तपाईँहरूको नै हो कार्यक्रममा कल गर्दै। गीत रोज्ने पालो यहाँहरूको नै हो कार्यक्रममा। गीत रोज्नका लागि 9860-5255 कल गर्दै जोडिन सक्नुहुनेछ र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर चम्फा गाउँबाट कालु धोज तामाङ। हजुर अनि कालु धोज जी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर बसी बसाई गर्दै हुनुहुन्छ, अनि के छ खबरहरू सुनाइदिनुहोस् न तपाईँ लगाए त तपाईँ हुने ठाउँतिरको। हजुर मकै भाज्ने कामहरू चल्दैछ है। ओके ल, गर्मी कतिको छ आज?
1: गर्मी
0: धेरै नै छ है। सनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर हजुर, के मोक्तानको भन्नुभयो? बच्चर मोक्तानको भन्नुभयो। ओके ल, हुन्छ हामी गीत राख्नेछौ। गीत मार्फत कसलाई सम्झन चाहनुहुन्छ? हजुर हजुर, ओके भाइ भाइ साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो कालो धोज तामाङ हुनुहुन्थ्यो, उहाँलाई पनि धन्यवाद छ है यो बसाइमा फोन गर्नु हुँदै कार्यक्रमबाट। सेलो गीत रोजाइमा पार्नु भएको छ, हामी गीत राख्नेछौ। तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860-5255 कल गर्दै आउँदै गर्नुहोला।

0: एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु पालो तपाईँहरूको नै हो कार्यक्रममा गीत रोज्नका लागि 9860552525 कल गर्दै तपाईँहरूले पनि आफूलाई मनपर्ने गीतहरू रोज्नका लागि आउन सक्नुहुनेछ अनि कमेन्टहरू पनि गर्दै गर्नुहोला र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्ते नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ हजुर सरिता के होला हजुर सरिता माझी हुनुहुन्छ हजुर अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा हजुर बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ हजुर हजुर एकदमै ठिकै छ सन्चै आरामै छ हामी पनि अनि के छ नयाँ नौलो खबरहरू के कामतिर व्यस्तता हुनुहुन्छ आज भोलि
1: नयाँ नौलो खबरहरू सबै राम्रै छ अब कामहरू खासै केही पनि छैन अब मकै भाज्ने बेला हुँदैछ भनौँ न
0: हजुर मकै भाज्ने बेला हुन लागेको छ है त्यसो भए हजुर चौतारातिरको खबर एकदमै ठिकै छ यति बेला चर्को घाम छ एकदमै गर्मी महसुस भइरहेको छ अरू सबै ठिकै छ राम्रो नै छ भनौ न है ओके ल हुन्छ कार्यक्रममा जोडिनु भएको छ आज कुन गीत रोज्न चाहनुहुन्छ तपाईँ हजुर दिलमा ठाउँ छ गीतको बोल्ने यही हो ओके हुन्छ हामी गीत राख्नेछौँ गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ हजुर यति बेला राघवजी हुनुहुन्छ

ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा सरिताजीलाई धन्यवाद छ र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा आफूलाई मनपर्ने गीत रोज्नका लागि 9860552555 कल गर्दै आउँदै गर्नुहोला अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो यो गीत सुन्दै गर्नुहोस्।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो यस वर्षमा गीत रोज्ने पालो तपाईँहरूको भइसकेको छ। कार्यक्रममा कल गर्नका लागि नम्बर छ 98 60 52 55 25 को माध्यमदेखि कार्यक्रममा कल गर्न सक्नुहुनेछ। कल गर्नका लागि चाहिँ नम्बर छ 98 60 52 55 25 मा कल गर्दै जोडिनु होला। र कमेन्ट गर्नु भएको छ, गुड आफ्टरनुन सर हजुर, अफ कमिङ सङ डेडिकेट टु अल फ्रेन्ड फ्रम कतार भन्नुभएको छ। मिलन घाइल मुटु हुनुहुन्छ है कतारबाट, सो उहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु सो यो कल गरिदिनु भएकोमा है, र शुभ दिनको कामना पनि व्यक्त गर्न चाहन्छु। अनि हेलो दाई नमस्ते नमस्कार, प्रोग्राम हेर्दै र सुन्दैछु नि भन्नुभएको छ निशा थोकर हुनुहुन्छ। र निशाजीलाई पनि धन्यवाद छ अनि लेख्नु भएको छ लासु जुजु गुड आफ्टरनुन सन्चै हुनुहुन्छ। आई एम झकास बमजन तामाङ फ्रम सिन्धुपाल्चोक चौतारा एक स्याउलेबाट है भन्नुभएको छ। फेसबुक लाइभ मार्फत प्रोग्राम सुन्दै र हेर्दैछु। र त्यस्तै गरी लेख्नु भएको छ आज मलाई चाहिँ तामाङ खान्दोके सिलो माइलाले मुथेधन हजुर लेख्नु भएको छ है, माइलाले मुथम साउला भन्ने बोलको गीत राखिदिनुहोस् न भन्नुभएको छ है, र सेलो गीत रोज्नु भएको छ पक्कै पनि यसो गीतलाई हामी बुझेर राख्नेछौँ है। अनि यसो यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ हाम्रो झकासजीलाई पनि है। त्यसै गरी लेख्नु भएको छ हेलो गुड आफ्टरनुन ब्रदर विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुभएको छ। मुटु साथीहरू सबैजनाको लागि भन्नुभएको छ, अमिनाजीलाई पनि धेरै धेरै धन्यवाद छ यो कमेन्टको लागि। अनि यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, हजुर गुड आफ्टरनुन, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर हजुर, अनि सन्चै हुनुहुन्छ नि तपाईँ? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छौँ। अनि हामी अन्तिममा छौँ, कुन गीत रोज्न चाहनुहुन्छ आज? हजुर गीतको बोल एकचोटि बताइदिनु होला, किन ढाटेको है? ओके, गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर साथी हुनुहुन्थ्यो, सो उहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु सो गीत उहाँले पनि रोज्नु भएको छ। अर्को साथीको कमेन्ट छ, बोली त सबैको मिठो नै हुन्छ तर समय आएपछि व्यवहारले सबै असली रूप देखाउँछन् भन्नुभएको छ। हेलो हजुर नमस्ते अनि गुड आफ्टरनुन, के छ हजुरको खबर? खाजा खानुभयो कि छैन? म पनि प्रोग्राम सुन्दैछु है काठमाडौँबाट भन्नुभएको छ। सबैजनाले मिठो दिनको कामना गर्दै छुट्टी गर्नु भएको छ, धन्यवाद छ उहाँलाई पनि। रश्मि तामाङ हुनुहुन्छ काठमाडौँबाट। र अर्को साथीको कमेन्ट छ, सरस्वती श्रेष्ठ हुनुहुन्छ नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि शुभ दिन। अनि माया लामा हुनुहुन्छ नमस्ते गर्नुभएको छ तपाईँले पनि शुभ दिन है। र अब भने हामी तपाईँको फोन कल लिन सक्दैनौँ श्रोता, निर्धारित समय सकिएको। आज जति पनि साथीहरूले हामीलाई कल गर्नुभयो सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद छ। कल गर्नुभएको लागिन र कल उठेन भनेर उदास पनि नहुनुहोला। र अन्तिममा बिरी लामाजीले पनि नमस्ते है दाई, म पनि प्रोग्राम सुन्दैछु मजाले, तपाईँको प्रोग्राम सुन्दै र हेर्दैछु, सबैजनालाई आजको दिन एकदमै शुभ रहोस् भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यस्तै गरी लेख्नु भएको छ, अब भने हामी छुट्टिनु पर्ने बेला छ है श्रोताहरू। र आज जति पनि साथीहरूले हामीलाई कमेन्ट गर्नुभयो फेसबुक पेजबाट, अत्यन्तै मिठा मिठा कमेन्ट गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ। अनि शुभ दिन छ तपाईँहरूलाई पनि, आजको दिन एकदमै शुभ रहोस्। यस्तै यस्तै मिठा मिठा कमेन्टको पनि हामी आशा र अपेक्षामा रहनेछौँ। र यो समयमा तपाईँहरूले दिउँसोको समयमा घण्टाको अवधिभर यो प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद। अनि शुभ दिनको कामना व्यक्त गर्न चाहन्छु। अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको वसाईबाट भने म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त नमस्कार।

0: just a minute. We will return back. Return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,
5: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ, अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
1: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, थुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
0: सम्पर्क नम्बर 98138443 र 98085625।

0: இளம்பு பிரேக் டைம்.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, चुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 98138443 र 98018252525।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642

0: मित्र यदुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-29-13-27।
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
7: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
6: मायाको चिनो,
7: मेडल,
6: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
6: कस्टमाइज कप प्रिन्ट,
7: मेटल फोटो प्रिन्ट।
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
7: कन्ट्याक्ट नम्बर 9841924274।
8: LMBFM

चिनानाको सिन्दुर पोते दुईको धागो चुरा चिनानाको सिन्दुर पोते दुईको धागो चुरा स्वयंवर गर्ने औठी ल्याएको छु।

0: मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त भइकिन रानी।
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब बोक्नु पर्यो हामीले होइन।

0: जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसी त भइन् रानी
1: के भयो के भयो गाउँ के
2: शर्त अनुसार अब बोक्नु पर्यो हामीले होइन

Elumbu FM 89.6 MHz. हेलम्बु FM 89.6 MHz मा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

नमस्कार, हेलम्बा एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। बागमती प्रदेशको 7 मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त। नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलायो। बागमती प्रदेशका सांसद उद्धव थापालाई पार्टीको सदस्यता समेत नरहने गरी राप्रपले कार्यवाही गरियो। सुदूरपश्चिम प्रदेशमा मन्त्री परिषद विस्तारको अन्तिम तयारी। बागमतीमा ढल तथा फोहोर पानी विसर्जन रोक्न सरकारलाई समितिको निर्देशन। मध्य अफ्रिकी गणतन्त्रमा सुन खानी भत्किँदा 100 जना भन्दा बढ़ीको मृत्यु। र अन्तर्राष्ट्रिय आमन्त्रण तापले जुङ गोल्ड कपको खेल तालिका जिल्लाको पर्यटक स्थलबाट सार्वजनिक। लम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकमा संघ प्रदेश र स्थानीय तह अन्तर्गतका कार्यालयहरू बीच आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा तथा असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा क्षेत्र नम्बर 1 सांसद भरत प्रसाद पराजुलीले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सांसद पराजुलीले संघ प्रदेश र स्थानीय तह बीच प्रभावकारी समन्वय

सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको हो। तीनै तहका सरकारी निकायबाट आपसी समन्वय र सहकार्य बलियो भए नागरिकले सहज, छिटो र प्रभावकारी रूपमा सेवा प्राप्त गर्न सकिने पनि बताउनु भएको छ। विगत एक वर्षमा भएका कामको समीक्षा गर्दै लेखिएका कमी कमजोरी र देखिएका कमी कमजोरीको पहिचान गरी आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने आवश्यकता उल्याउनु भएको छ भने साथै उपलब्ध स्रोत र साधनको प्रभावकारी उपयोग गर्दै विकासका कामलाई परिणाममुखी बनाउन सबै पक्षका बीच सहकार्य आवश्यक रहेको पनि बताउनु भएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, संघ तथा प्रदेश सरकारका कार्यालयका प्रमुख र प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायतका विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सहभागी रहेको थियो। कार्यक्रममा जिल्लामा संचालित विकास निर्माण र सार्वजनिक सेवा प्रवाहको समीक्षा गर्नुको साथै आगामी दिनमा तीनै तहका बीच समन्वय र सहकार्य थप मजबूत बनाउने विषयमा पनि छलफल भएको थियो। रसुवा भन्सार कार्यालय टिमुरीले चालू आर्थिक वर्ष 2083-84 साउन महिनामा लक्ष्यभन्दा 7% बढ़ी राजस्व संकलन गरिएको छ। गोसाईकुण्ड गाउँपालिको 2 टिमुरी स्थित रसुवा भन्सारले साउन महिनामा 1,78,50,00,000 रूपियाँको राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा 1,86,90,00,000 रूपियाँको राजस्व संकलन गरिएको हो। लक्ष्यको तुलनामा करिब 4.7% वृद्धि भएको राजस्व संकलन कार्य हो। चीनबाट आयात हुने विभिन्न माल सामान, विद्युतीय सवारी साधन, फलफूल लगायतका सामग्रीको भन्सार शुल्कबाट उक्त राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले जानकारी दिनुभएको हो। साउन महिनामा रोल, कपड़ा, रेडीमेड लगायतका हुने सामग्री, विभिन्न उद्योगका लागि आवश्यक कच्चा पदार्थ, जलविद्युत आयोजनामा प्रयोग हुने सामग्री लगायतका वस्तु चीनबाट आयात भएको छ भने फलफूल जस्तै आँप, अंगुर, स्याउ, नाशपती, सुन्तला र ओखर तथा मसला जस्ता विषयवस्तुमा समेत लसुन र अदुवा समेत आगरेको भन्सार कार्यालयको सूचना अधिकारी कबीर गैरीले जानकारी दिनुभएको छ। सुनकोशी गाउँपालिकामा आर्थिक वर्ष 2082-83 गाउँपालिका मार्फत सञ्चालन भएको योजना, कार्यक्रम र सेवा प्रवाहको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष कान्छी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर 1-7 वडा अध्यक्षहरूको समेत सहभागी रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष 2082-83 गाउँपालिका मार्फत सञ्चालन र कार्यान्वयन गरिएको विभिन्न विकासका योजना, कार्यक्रम, सेवा प्रवाह र प्रशासनिक गतिविधिहरूको प्रगतिगत उपलब्धिका बारेमा विस्तृत समीक्षा र छलफल समेत गरिएको थियो। लम्बो खबरमा राष्ट्रिय खबर, नेकपा एमालेका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम थापालाई मुख्यमन्त्री बनाएको छ। बुधबार नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको सांसदहरूको समर्थनमा थापाले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए। प्रदेश प्रमुखको कार्यालयमा नेकपा एमाले, नेकपा र राप्रप गरी 3 दलको समर्थन रहेको निवेदनपछि परेपछि थापाले मुख्यमन्त्रीमा नियुक्त गरिएको छ। मुख्यमन्त्री नियुक्त भएका थापाले बिहिबार नै शपथ लिने कार्यक्रम तयार गरिएको छ भने प्रदेश प्रमुखको कार्यालयको अनुसार अबको केही बेरमा मुख्यमन्त्री थापाले शपथ ग्रहण लिने भएका छन्। नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक भोलिका लागि बोलाएको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिले आज एक सूचना जारी गर्दै बैठकका लागि समितिका सदस्यहरूलाई उपस्थिति हुनका लागि अनुरोध गरिएको हो। समितिका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्ति सूचना अनुसार भोलि बिहान 11 बजे ललितपुर स्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ। बैठकमा केन्द्रीय अनुशासन समितिसँग सम्बन्धित विषयवस्तुमा छलफल र आवश्यक निर्णय गरिने जनाएको छ। पार्टीभित्र अनुशासन कायम गर्ने, पार्टीको नीति विधान र विपरीत निर्णय विपरीत हुने गतिविधिमाथि आवश्यक छानबिन र कार्यवाहीको विषयमा केन्द्रीय अनुशासन समितिले भूमिका निर्वाह गर्दै आएको छ। पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठनात्मक गतिविधि र पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा विभिन्न छलफल भइरहेको बेला अनुशासन समितिको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपले बागमती प्रदेशको संसदीय दलका नेता उद्धव

सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले पत्र पत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी व्यवस्थित र प्रभावकारी बनाउन सुधारको गृह कार्य थाल्न निर्देशन दिनुभएको छ। सूचना तथा संचार मन्त्रालयमा आज सूचना तथा प्रसारण विभाग प्रेस काउन्सिल नेपालका अधिकारीसँगको भएको छलफलमा एउटै व्यक्ति र संस्थाको स्वामित्वमा रहेका धेरै पत्र पत्रिकाले लोककल्याणकारी विज्ञापन लिने गरेको वास्तविक भन्दा बढ़ी पत्रिका छापेको विवरण पेश गर्ने र काउन्सिलमा बुझाएको विवरण र वास्तविक प्रकाशन संख्या बीच हुने वर्गीकरण मापदण्ड स्पष्ट नरहेको लगायतका समस्या पनि उठाएको थियो। प्रतिनिधि सभाको पूर्वोद्धार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहोर व्यवस्थापन फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्दै नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वोद्धार विकास समितिले यसो निर्देशन दिएको हो। बैठकमा निर्णय सुनाउँदै समितिका सभापति आशिष गजरीले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण नदी क्षेत्र संरक्षण तथा बढ़ी बाढ़ी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अगाडि बढ़ाउन समेत पूर्वोद्धार विकास मन्त्रालयले निर्देशन दिएको जानकारी गराएको छ। बागमतीको सौन्दर्यकरणलाई संरचना निर्माणमा मात्र सीमित नहेरी नगरी हरित खुल्ला पैदल मैत्री र नागरिक मैत्री नदी करिडोरका रूपमा विकास गर्न समेत निर्देशन दिने निर्णय गरिएको छ। खबरमा अब खेल विदेशको खबर। विदेशको खबरमा मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी क्षेत्रमा सुनखानी भत्किँदा 100 भन्दा बढ़ीको मृत्यु भएको छ। स्थानीय संचार माध्यमको अनुसार क्यामरूनको सीमाबाट केही किलोमिटरको दूरीमा पर्ने जाम्बियो गाउँको सुनखानीमा पहिरो जाँदा उक्त दुर्घटना भएको हो। उक्त स्थानमा मध्य अफ्रिकी शहर बुबाआमाबाट करिब 50 किलोमिटर टाढा पर्दछ। उद्धार कार्यमा संलग्न रेडक्रस स्वयंसेवक गेरभर्स गानगोरहरले एपीलाई खानी भत्किएको स्थानबाट 100 भन्दा बढ़ी शव निकालिएको बताएका छन्। स्थानीय खानी व्यवसायी संघका एक वरिष्ठ अधिकारीले भने उक्त पनि रोइटर्सलाई दुर्घटनामा 100 भन्दा बढ़ीको मृत्यु भएको बताएको छ। स्थानीय अन्य स्रोतले पनि मृतकको संख्या पुष्टि गरेका छन् र स्थानीय अधिकारीहरूको उयोंका अनुसार पहिरोमा केही अझै पनि व्यक्तिहरू बेपत्ता छन् भने भग्नावशेष मुनि पुरिएको आशंका पनि गरिएको छ भने मृतकको संख्या अझै बढ़न सकिने अधिकारीहरूले बताएका छन्। खबरमा अब खेल खबर अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका ताप्लेजुङ जिल्लाको पर्यटकीय स्थलबाट सार्वजनिक गरिएको छ। आगामी भदौ 12 गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिताबाट पर्यटन प्रवर्धनका लागि ताप्लेजुङको पर्यटकीय क्षेत्रमा खेल तालिका सार्वजनिक गरिएको हो। लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनको अनुसार फक्तालुङ गाउँपालिका 5,300 मिटरको उचाइमा रहेको श्यामदो ताल, 4,700 मिटरको उचाइमा रहेको सिङजे ताल, ओलाङचुङ गोलामा अवस्थित 800 वर्ष पुरानो दिक्की छुलिङ गुम्बा, त्यसै गरी मिकावा खोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एकैसाथ खेल तालिका सार्वजनिक गरिएको छ। खेल तालिका भदौ 14 गते हुने तेस्रो खेलमा सादो बाटो फुटबल क्लब र गत वर्षको विजेता साहेस युवा क्लब बीच आमने सामने हुनेछ भने क्वार्टर फाइनल चरणको अन्तिम खेलमा झापा 11 फुटबल क्लब र नेपाल पुलिस क्लब बीच भिडन्त हुनेछ। सेमी फाइनल चरणका खेलहरू भदौ 16 र 17 गते र फाइनल खेल 19 गते हुनेछ। यस वर्षको प्रतियोगिताको विजेताले नगद 7,02,083 रूपियाँ र उपविजेताले 3,52,083 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीलाई बजाज कम्पनीको मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाड़ी र हरेक दिनको म्यान अफ द म्याच खेलाड़ीलाई समेत नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको समितिले जनाएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। बाघ मध्यप्रदेशको 7 मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त। नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलायो। बागमती प्रदेशका सांसद उद्धव थापालाई पार्टीको सदस्यता समेत नरहने गरी राप्रपले कार्यवाही गर्यो। सुदूरपश्चिम प्रदेशमा मन्त्री परिषद विस्तारको कार्य अन्तिम तयारी। बागमतीमा ढल र फोहोर पानीको विसर्जन रोक्न सरकारलाई समितिको निर्देशन। मध्य अफ्रिकी गणतन्त्रमा सुनखानी भत्किँदा 100 भन्दा बढ़ीको मृत्यु। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

0: तालिका जिल्ला पर्यटक स्थलबाटै सार्वजनिक। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, 0 सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुरीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
1: सम्पर्क नम्बर 9813786443 र 9808252525।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: Elumbu FM 89.6 MHz।

0: जयमसी तथा ख्रिष्टे अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचनको सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट ख्रिष्टीय हाम्रा मुक्तिदाता प्रभु येशु ख्रिष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पहिलो युहन्नाको पत्र 1:18-27 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यहाँ यसरी हामी पाठ गर्नेछौ। ससाना केटाकेटीहरू, आखिरी घड़ी यही हो, ख्रिस्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रिस्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौं कि यो अखेरी घड़ी हो। तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदा हुन्छ तिनीहरू हामी सँगै रहिरहने थिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झूठ सत्यबाट आउँदैन भनी तिमीहरूले जानेको हुनाले मैले तिमीहरूलाई लेखेको छु। झूठो को हो? झूठो त्यो हो जसले यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ ख्रीष्ट विरोधी त्यही हो। पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता हुनुहुन्छ। जुन कुरा तिमीहरूले शुरूदेखि नै सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस्। यदि शुरूदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो, आनन्द जीवन। तिमीहरूलाई छल गर्नेहरूको विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्दछु। तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन, तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाए बमोजिम ख्रिस्टमा रहिरह। आदरणीय श्रोता, यो खण्डमा हामी अभिषेक जनहरूसँग एकसाथ संगति गर्न सकिन्छ भन्ने मुख्य विचार हामी यहाँ पाउँछौ। अभिषेक जनहरूसँग येशु ख्रीष्टलाई विश्वास गरेर पवित्र आत्मामा जिउनेहरू, येशु ख्रीष्टलाई विश्वास गरेर पवित्र आत्मा अनुसार जिउनेहरू अथवा वचन अनुसार जिउनेहरू एकसाथ संगति गर्न सकिन्छ। मण्डली संगतिमा आउने, मण्डलीमा संगति गर्ने कुराहरू र एक अर्कोसँग भेटघाट गरेर एक साथ परमेश्वरसँग आराधना गर्नको लागि एकले अर्कालाई उत्साह दिनका लागि प्रोत्साहन दिनका लागि र एक साथ भएर संसारमा सुसमाचार सुनाउनका लागि अभिषेक जनहरूसँगको एक साथ संगतिले ठूलो काम गर्दछ र युहन्नाले यहाँनिर यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नेहरू सबै परमेश्वरका सन्तान हुन् र परमेश्वरको सन्तानहरू एक साथ भेला भएर आराधना गर्न सकिन्छ, संगति गर्न सकिन्छ, मण्डलीमा एकसाथ प्रभुको महिमा गर्न सकिन्छ भन्ने कुरा हामी यहाँ देख्छौँ। र विश्वास नगर्नेहरू जसले वचन पालन गर्दैनन्, जसले यीशुलाई प्रभु र मुक्तिदाता भनेर मुखले स्वीकार गर्न सक्दैनन्, उहाँ ख्रीष्ट हुनुहुन्छ, उहाँ चाहिँ यहाँ भन्छ को झुटो भन्दा यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्ने व्यक्तिहरू चाहिँ झुटो हो भनेको छ। त्यसकारण युहन्नाले यहाँ के भन्दछ भन्दा ख्रीष्ट विरोधीहरू धेरै आइराखेका छन् भनेका छन्। ससाना केटाकेटीहरू अखेरी घडी यही हो ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ। को हो ख्रीष्ट विरोधी? ख्रीष्ट विरोधीहरू भनेको चाहिँ यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नेहरू अब अखेरी दिनहरूमा अखेरी घडीहरूमा आउने छन् भनेर लेखकले यो कुरा दर्शकहरूलाई प्रापकहरूलाई अथवा विश्वास गर्नेहरूलाई यसरी सम्बोधन गरिराखेको हामी देख्छौ। र अब धेरै ख्रीष्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौ कि यी अखेरी घडी हो। अखेरी घडी भनेको अन्तिम दिनहरूमा चाहिँ ख्रीष्ट विरोधीहरू आउँछन् र येशूलाई ख्रीष्ट भनेर स्वीकार गर्दैनन्। ख्रीष्ट भनेको अभिषेक गरिएको छ, यीशु ख्रीष्ट चाहिँ मानव जातिको निम्ति पापको प्रायश्चितको निम्ति क्रुसमा बलिदान गर्नका निम्ति अभिषेक गरिएको अथवा छुट्याइएको एउटा व्यक्ति हो भन्ने कुरा स्वीकार नगर्नु नै झुटो हो, किनभने बाइबल भरि नै यीशु ख्रीष्ट चाहिँ यो संसारमा पापको बलिको निम्ति प्रायश्चितको निम्ति सबै मानव जातिको पापलाई शुद्ध पार्नका निम्ति मानव जातिको पाप र अधर्मलाई क्षमा गर्नका निम्ति उहाँ विश्वास गरेर धर्मी हुनका निम्ति उहाँलाई अभिषेक गरिएको उहाँ ख्रीष्ट हुनुहुन्छ। ख्रीष्ट भनेको उहाँलाई अलग गरिएको यही कामको निम्ति उहाँलाई अभिषेक गरिएको भन्ने कुरा अर्थ हुन्छ। तर यही कुरालाई विश्वास नगर्नेहरू अखेरी दिनहरूमा हुन्छन् भनेर यहाँ भनिएको हामी यहाँ देख्छौ। र तिनीहरू हामीबाट निस्केर गए भनेको चाहिँ येशु ख्रीष्टलाई यीशुलाई ख्रीष्ट हो भनेर विश्वास गर्ने व्यक्तिहरू, येशु ख्रीष्ट चाहिँ पापको प्रायश्चितको निम्ति हाम्रो लागि बलिदान हुनुभयो भनेर विश्वास गर्नेहरूको लागि अनि येशूलाई नै प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नेहरू सबैजना अभिषेकको स्थानमा रहेका छन्। जसले येशूलाई विश्वास गर्छन्, जो ख्रीष्ट भनेर विश्वास गर्छन्, उनीहरू चाहिँ पक्कै नै परमेश्वरका सन्तान हुन् र लेखकले हामी भनेर सम्बोधन गरेको चाहिँ येशूलाई विश्वास गरेका हरू उहाँका चेलाहरू आज्ञा पालन गर्ने सबै प्रभुको वचन अनुसार जिउनेहरू सबैलाई एउटा अभिषेकको समूहमा यहाँ संलग्न गराएका छन्। त्यसैले यहाँ के भन्छ भन्दाखेरि ती व्यक्तिहरू जो झुटाहरू हुन्, जो ख्रीष्ट विरोधीहरू हुन्, उनीहरू हामीसँग संगति गर्न सक्दैन भनेको चाहिँ येशूलाई ख्रीष्ट हो भनेर विश्वास गर्नेहरूको समूहमा यी व्यक्तिहरू सँगै रहन सक्दैनन्। अनि यो छुट्टिनुको अर्थ पनि यही हो कि छुट्टिनलाई सजिलो पनि यही हो कि येशूलाई ख्रीष्ट हो भनेर विश्वास गर्नेहरू एक समूहमा हुन्छन् र येशूलाई ख्रीष्ट हो अथवा मसीहा हुनुहुन्छ, उहाँ अभिषेक जन हुनुहुन्छ भनेर विश्वास नगर्नेहरूको समूह अर्को हुन्छ। त्यसकारणले स्वत यो दुईटाको बीचमा संगति हुन सक्दैन र उनीहरू आफ्नै किसिमले अगाडि बढ्छन् र यीशुलाई विश्वास गर्नेहरू आफ्नै हिसाबले अगाडि बढ्छ। त्यसैले यहाँनिर हामी यहाँ देख्छौ ख्रिस्ट विरोधीहरू यीशुलाई विश्वास नगर्नेहरू र यीशु ख्रिस्टको ईश्वरत्वलाई इन्कार गर्नेहरू अथवा सजिलो भाषामा उहाँ ख्रिस्ट हुनुहुन्छ भन्ने कुरालाई स्वीकार नगर्नेहरू स्वत उनीहरू अलग हुन्छ र उनीहरू अलग भएकोमा नै यहाँ भन्छ कि यो ठिक हो। बीस पदमा चाहिँ तर तिमीहरूको अभिषेक पवित्र महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्य जान्दछ र यीशुलाई विश्वास गर्ने व्यक्तिहरूले सत्यलाई जान्दछ किनभने यीशुले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ भनेर उहाँले आफैले यो घोषणा गर्नुभएको छ र जसले यीशुलाई चिनेको हुन्छ विश्वास गरेको हुन्छ त्यो व्यक्ति चाहिँ महापवित्रबाट नै यो अभिषेक गरिएको हुन्छ। र आज आदरणीय श्रोताहरू यीशुलाई विश्वास गर्नुपर्छ भनेर भन्दै गर्दाखेरि सोचाइहरू कस्तो हुन्छ किन भनिएको होला यीशुलाई किन विश्वास गर्नै पर्छ भनिएको होला त्यो पनि हामीले एकपटक सोच्नुपर्छ। कुनै धर्मान्तरण गर्नलाई पनि होइन यो सत्य कुरो जान्नुपर्छ सबैले यो सत्य कुरो बुझ्नुपर्छ। एउटा व्यक्तिले आफ्नो सत्य सिद्धान्तलाई सत्यतालाई बुझ्नु भनेको सबैलाई अधिकार छ सबैले यो बुझ्नुपर्छ किनभने यीशु ख्रिस्टलाई विश्वास गर्नु भनेको यीशु ख्रिस्टलाई विश्वास गर्नु भनेको त बाइबल धर्मशास्त्रलाई पढ्नु भनेको त सत्य जान्नु हो नि जुन सत्य चाहिँ सबै मानिसले जान्नु आवश्यक छ। यदि बाइबल धर्मशास्त्रले यीशु ख्रिस्टलाई विश्वास गरेपछि सत्य जान्न सक्छन् भने सबैको लागि नै हो नि सत्य जान्ने त सत्य त एउटै हो यीशुलाई सत्य भनेर विश्वास गर्ने हरूको लागि यो एकदमै महत्वपूर्ण छ। अनि यो पनि छ तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन तर कुनै पनि झुटो सत्यबाट आउँदैन सत्य जान्नेहरूले झुटा कुरा गर्दैनन् झुट चाहिँ दियाबलसबाट आउँछ झुटको पिता दियाबलस हो त्यसै कारणले गर्दा हामी झुट गर्ने होइन झुट बोल्ने होइन तर सत्य बोल्ने मानिसहरू सत्य कुरा बोल्दा सत्य कुरा परमेश्वरको वचन धर्मशास्त्र बाइबलले हामीलाई सिकाउँछ कि यीशु ख्रिस्ट सत्य हुनुहुन्छ उहाँलाई विश्वास गर्नेहरूले सत्य प्राप्त गर्दछन् सत्यको मूल त्यो हो जसले यीशुलाई विश्वास गर्छ त्यसले सत्य प्राप्त गर्दछन् र त्यति मात्रै होइन यहाँनिर भन्छ कि पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता हुनुहुन्छ जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ म त्यो तिमीहरूलाई तिमीहरूमा रहिरहोस् यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ उहाँले हामीलाई भन्नुभयो बमोजिम गर्नुभएको प्रतिज्ञा यही हो आनन्द जीवन यीशु ख्रिस्टलाई विश्वास गर्नेहरूले पाउने कुरा चाहिँ आनन्द जीवन हो यीशुलाई ख्रिस्ट हुनुहुन्छ भनेर विश्वास गर्नु स्वीकार गर्नु सत्य जान्नु हो र सत्य जान्ने व्यक्तिहरूले आनन्द जीवन पनि प्राप्त गर्छन् र आनन्द जीवन भनेको चाहिँ मृत्यु पछिको पनि जिन्दगी हो र मानिसको जीवन क्रुस भनौँ मृत्युमा चिहानमा गएर सीमित हुँदैन जसरी यीशु ख्रिस्टको चिहान ऋतु भयो त्यसरी नै यीशु ख्रिस्टलाई विश्वास गर्नेहरूले सत्य जान्दछन् र सत्यले स्वतन्त्र बनाउँदछन् र स्वतन्त्रताले आनन्द जीवनमा प्रवेश गराउँछन् सो त्यो चाहिँ चिहान पछिको पनि जिन्दगी बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा देखाएको छ कि यीशुलाई विश्वास गर्यो भने पक्कै पनि मानिसहरू परमेश्वरसँग अनन्त आनन्दसँग संगति गर्नेछन् र उहाँसँग सधैँ रहिरहनेछन् र तिमीहरूलाई छल गर्नेहरूको विषयमा यी कुराहरू म तिमीहरूलाई लेख्दछु तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ र कसैले तिमीहरूलाई सिकाउन आवश्यक पर्दैन तर उहाँको अभिषेक तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ अनि त्यो अभिषेक सत्य छ त्यो बनावटी होइन यस अभिषेकले तिमीहरूलाई सिकाए बमोजिम ख्रिस्टमा रहिरहो यीशु ख्रिस्टमा रहिरहो ख्रीष्ट येशूमा विश्वास गरिरह भन्ने कुरा, किनभने उहाँ सत्य हुनुहुन्छ र उहाँमा आनन्द जीवन छ र उहाँले मानव जातिको पापको प्रायश्चितको लागि रगत बगाउनु भएको छ। अब हामी उहाँमा रही रह्यौं भने हाम्रो जिन्दगी अनन्त अनन्तसम्म उहाँसँग रहिरहनेछौ। परमेश्वर उहाँ हुनुभएकोले गर्दा, उहाँसँग हाम्रो संगति हुँदा हामीले आनन्द जीवनको अनुभूति गर्छौ र उहाँसँगै हामी युग युगसम्म बाँचिरहनेछौ। आदरणीय श्रोता, यदि यति सुन्दर जिन्दगी मृत्युपछि पनि जिन्दगी देख्न चाहनुहुन्छ भने हामी आज सही शिक्षामा आउनुपर्छ। झुटा शिक्षा पनि छ, सही शिक्षा पनि छ। झुटा शिक्षाले के बताउँछ भन्दाखेरि, यीशु ख्रीष्ट अभिषेक भएर आएको होइन, यीशु ख्रीष्ट यो संसारमा पाप बलिको लागि आउनु भएको होइन, मानव जातिको लागि मरेको होइन भनेर जिउनेहरू चाहिँ झुटा हुन्, झुटा शिक्षा हुन् भने, यीशु ख्रीष्ट यो संसारमा मानव जातिको पापको प्रायश्चितको लागि मानव चोलामा आएर मानव शरीर जो पवित्र शरीर हो त्यसमा बलिदानिक भएर उहाँले रगत बगाएर आफ्नो मृत्युमा सारा मानव जातिको मृत्युलाई बोकेर उहाँ आफै क्रुसमा मरेर उहाँको बलिदान भयो र मानव जातिलाई पापको प्रायश्चित दिनुभयो र पापको क्षमा गरिदिनुभयो। यो कुरामा विश्वास गर्नेहरू चाहिँ सत्य शिक्षा हो। त्यसकारणले यीशुलाई विश्वास गर्नेहरूले सत्य जान्दछन् र स्वतन्त्र हुनेछन्। र आज यहाँहरूले पनि यीशुलाई विश्वास गरेर, सत्यलाई जानेर, आनन्द जीवन प्राप्त गरेर युग युगसम्म यीशुसँग राज्य गर्नुहोस् भन्ने यहाँहरूलाई चुनौती दिन चाहन्छु। यदि यहाँहरूले यीशुलाई विश्वास गर्नुभयो भने सत्य जान्नुहुनेछ र सत्य जानेपछि आनन्द जीवनको भागीदार हुनेछ र यहाँहरू युग युगसम्म परमेश्वरसँग संगति गर्नुहुनेछ। र यो संगति, यो परमेश्वरसँगको आनन्द जीवनको यात्रामा जिउन चाहनुहुन्छ भने यीशुलाई विश्वास गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस् र स्वर्ग राज्य समय आफ्नो यात्रा, जीवनको यात्रा पूरा गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजको लागि यति भन्दै अर्को समय नआउन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: Lombo FM. Time check. It's 7 p.m.
1: अहिले साँझको 7 बजेको छ।

यहाँहरूले नाचेर रमाइलो गर्नुभयो होला, ताली बजाएर रमाइलो गर्नु होला। ताली बजाउनु पनि स्वास्थ्यको लागि एकदमै राम्रो कुरा हो। एउटा तालीले हाम्रो सम्पूर्ण नसाको एक्सर्साइज हुन्छ, यो कुरा यहाँलाई थाहा नहोला। त्यो योगा, त्यो आसन यहाँले ध्यान गर्नुभन्दा पनि बढी पावर तालीमा हुन्छ। तालीको लागि धन्यवाद छ। सम्पूर्ण आदरणीय दर्शक महानुभावहरू, घर घरमा बसेर हाम्रो यो कार्यक्रमलाई हेरिदिनु भयो, कार्यक्रम कस्तो लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रियाको लागि हाम्रो तल देखाइएको नम्बर अथवा सल्लाह सुझावको लागि हाम्रो ठेगानामा पत्राचार गर्न नभुल्नुहोला। संसार अटाउने यो मुटुमा माया सिवाय केही अटेन, सबैलाई भुल्न सक्ने हृदयले उत्कृष्ट दोरी साँझ अनि उत्कृष्ट पाठशालालाई कहिल्यै भुल्न सकेन, पाठशालालाई कहिल्यै भुल्न सकेन। हामी नेपाली लोकगीत संगीत ढुङ्गे युगमा जब मानव जातिको सिर्जना हुन्छ, त्यहीँबाट दोहोरीको रूपमा गाउँदै र संकलन गर्दै आएका गीत संगीत नै नेपाली लोकगीत अनि लोकदोहोरी हो। आज यो लोकगीत अनि लोकदोहोरी विश्वव्यापी बन्न सफल भएको छ यी यस्तै कार्यक्रमको कारणले। र यो विश्वव्यापी भइरहेको लोकदोहोरीलाई अलिकति स्तरीय बनाउनको लागि पनि हाम्रो पनि पहल छ र यहाँहरूले पनि आफ्नो ठाउँबाट पहल गरिदिनु होला। अहिले पनि लोकदोहोरीका कलाकार भनेपछि कतै नाम खुम्च्याउने प्रचलन

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपाल भारत सीमा बैठकमा विवादित भूभाग भन्दा व्यवस्थापनका मुद्दा प्राथमिकतामा, अख्तियारको त्रासले कर्मचारीमा निर्णय पक्षघात भएको मन्त्री गौतमको आरोप, अख्तियार प्रमुखमाथि दबाव भए निष्पक्षता कायम नहुने रासोपा सभापतिको भनाई,
1: हाम्रो केही पनि कहीँ कतै आग्रह पूर्वाग्रह केही पनि छैन। कानूनले दिएको अधिकार र सदुपयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट हुनेवाला पनि छैन।
0: ग्यास सिलिण्डर अब ट्र्याकिङमा एक वर्षभित्र प्रणाली व्यवस्थित गर्न निर्देशन, विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन, नेपाल सहित चार देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता,
2: सामानहरू भन्सार पोइन्टमा नआउँदै त्यो डेटाहरू इन्फर्म हुन्छ र उहाँहरूले डिक्लेयर गर्नुहुन्छ, त्यो डाटासँग डिक्लेयर गरेको डाटाहरूको चाहिँ भेरिफाई गर्दाखेरि यसको एक्युरेसी चाहिँ बढी हुन्छ क्या।
0: तीन वर्षीय बालिकाको हत्या प्रकरणमा बारामा प्रदर्शन, न्यायको माग गर्दै राजमार्ग ठप्प, बागमतीमा सरकार विस्तार, मन्त्रालय बाँडफाँड भने अझै टुंगिएन, थापामाथिको कार्यवाहीले राप्रपाभित्रै मतभेद चर्कियो,
3: उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय,
0: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक, नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले समाजको संवेदनशीलता मात्रै होइन राज्यको सुरक्षा संयन्त्रमाथि पनि गम्भीर प्रश्न उठाएको छ। दोषीमाथि कानून बमोजिम कठोर कार्यवाहीसँगै बालबालिकाको सुरक्षा र घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक छ। न्यायको मागमा सड़क अवरूद्ध हुनु आक्रोशको अभिव्यक्ति भए पनि दीर्घकालीन समाधानका लागि कानूनको प्रभावकारी कार्यान्वयन र प्रहरीप्रति जनविश्वास पुनस्थापित गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको चौधौं बैठक देहरादूनमा जारी छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ, दशगजार, जीपीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमीन सम्बन्धी विवरण संकलन लगायत विषयमा छलफल भइरहेको छ। तर बैठकको चासो सीमा विवाद समाधान भन्दा सीमा व्यवस्थापनमै केन्द्रित हुने देखिएको छ। लिम्पियाधुरा, कालापानी र सुस्ताको विवाद समाधानका लागि छिट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी गरेको छ। पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्यावलीले बैठकलाई औपचारिकतामा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। अर्का पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादवले भने मूल सीमा विवाद समाधान नभएसम्म व्यवस्थापन सम्बन्धी बैठक अपूरो हुने टिप्पणी गर्नु भएको छ। नेपाल भारत बीच अधिकांश सीमाको स्ट्रीम म्याप तयार भइसके पनि लिम्पियाधुरा, कालापानी र सुस्ताका कारण अन्तिम टुंगो लाग्न सकेको छैन। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ, सीआईएनसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल,
6: अब किनभने त त्यो छलफल गरिसकेपछि त्यसको कार्यान्वयन कसरी गर्ने, सम्भव भएसम्मलाई सिमानालाई न्यूनतम विवादास्पद बनाउने, अब सम्भव भएसम्म, अब म अहिले लिम्पिया ढुराको कुरा त म उठाउन सक्दिनँ, लिम्पिया ढुरा निपुलेको कुरा चाहिँ, तर अरू कुरा त सुल्टाउन सकिन्छ नि त, त्यो कुरा पनि सुल्टाए हुने हो, त्यो पनि अब मिटिङ हुन्छ, फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ, यसरी मिटिङ कति भए, कति संयुक्त विज्ञप्तिले प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिमा कति कुरा हाले हुन्छ, त्यो पनि हुँदैन, जसलाई हाम्रो चाहिँ दुईटैतिरको गल्ती छ, सक्रियता चाहिँ तल्लो स्तरबाट गराउनुपर्छ, तल्लो स्तरबाटै यो समस्याहरू सुल्टाउनुपर्छ भन्ने मलाई लाग्छ।
5: बैठकबाट विवादित भूभागमा निर्णय भन्दा सीमा व्यवस्थापनमा सुधारका लागि ठोस कदम अपेक्षा गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की आएको र प्रधानमन्त्री कार्यालयमा घण्टौं राखेर दबाव दिएको भने सार्वजनिक हुनु गम्भीर विषय भएको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै लामिछानेले यस्तो वातावरणमा अख्तियारका अधिकारीले कसरी निष्पक्ष निर्णय गर्न सक्छन् भन्दै प्रश्न गर्नुभयो। वहाँले अख्तियार सरकारको छाया नभएको भन्दै राजनैतिक हस्तक्षेप बिना काम गर्न आयोगलाई आग्रह गर्नुभयो।
1: म तपाईँलाई सत्तारूढ दलको सभापतिको हैसियत यति भन्न सक्छु कि यहाँ सुरक्षा हाम्रो केही पनि कहीँ कतै केही पनि आग्रह पूर्वाग्रह केही पनि छैन। कानूनले दिएको अधिकारलाई सदुपयोग गरेर सुशासन कायम गर्ने कुरामा कुनै किसिमको राजनीतिक हस्तक्षेप हामीबाट हुनेवाला पनि छैन। हाम्रो अहिले अख्तियार अहिलेको विद्यमान नेतृत्वमा हामी सरकार आइसकेपछि कोही पनि नियुक्त हुनुभएको छैन। पूर्ववर्ती सरकारहरूले विभिन्न समयमा विभिन्न सरकार भएका बेलामा त्यतिखेरको सिफारिस अनुसार संसदीय सुनवाई अनुसार नै उहाँहरू सिफारिस हुनुभएको हुनाले अझ बढी सजिलो सरलाई र अहिले मेरो व्यक्ति यहाँलाई सजिलो पार्दछ भने म त्यसमा खुसी नै हुन्छु। त्यसकारणले यसलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ।
5: त्यसअघि बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई घण्टौं थुनिएको भन्ने चर्चाबीच राईले आफूलाई पासपोर्ट प्रकरणमा छलफलका लागि प्रधानमन्त्रीले बोलाउनु भएको बताउनु भएको छ। सांसदहरूको प्रश्नको जवाब दिँदै राईले प्रधानमन्त्रीले बोलाएपछि आफूहरू कार्यालय गएको र सम्बन्धित विषयमा छलफल भएको बताउनुभयो।
7: हामी गयौँ छलफल गऱ्यौँ, त्यसपछि तपाईँको चाहिँ केही हेरेर चाहिँ यसलाई अगाडि एक्सपिडाइट गर्न पाउन्थ्यो भन्ने आएपछि हामीले एक्सपिडाइट गऱ्यौँ। त्यसैले चाहिँ हामीले मुद्दा पनि लग्यौँ। अब त्यसमा पनि कोही थियो मुद्दा दर्ता भइसकेको छ, त्यो आवेदन भइसक्नु भएकोले त्यो आवेदनको चाहिँ तपाईँहरूले चाहिँ त्यो कुनै वेबसाइटमा पाइन्छ। आवेदनमा हामीले त्यो ठिक थियो कि थिएन भन्ने कुरो चाहिँ हामीले गर्दाखेरि चाहिँ बोइकट कति छ भन्ने कुरो त्यो आवेदनको चाहिँ पक्कै तपाईँहरूले हेर्नुहोस्, स्पष्ट हेर्नुहुन्छ।
5: कानून मन्त्री सुविधा गौतमले भने अख्तियारको त्रासका कारण कर्मचारीमा डिसिजन प्यारालाइसिस देखिएको बताउनु भएको छ। भ्रष्टाचार नियन्त्रणसँगै इमान्दार कर्मचारीले नर्भिक भएर निर्णय गर्ने वातावरण बनाउनु पर्ने उहाँको भनाइ छ। संसदीय समितिले ग्यास सिलिण्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्न निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिण्डर कहाँबाट आयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनु भएको थियो।
8: त्यसले गर्दा अब यो ट्र्याकिङको सिस्टम अत्यन्त राम्रो, यो चाहिँ वास्तवमा अभाव हुँदा नहुँदा हुँदा पनि यसले छुट्टै गरिरहेको त्यो उद्योगीको पनि हितमा छ, उपभोक्ता पनि हितमा छ, विक्रेताको पनि।
5: समितिले घरैसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल आयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या एक वर्षभित्र समाधान गर्न निर्देशन दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनुभयो। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता, प्राप्ति खर्च र शोध भर्नाको एकीकृत अभिलेख राख्न तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको छ। त्यसअघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाइ छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले भोलि बैठक बोलाएको छ। बैठक बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठक बोलाए पनि के कस्ता विषयमा छलफल हुने हो भन्ने एजेण्डा सार्वजनिक गरिएको छैन। पार्टीभित्रका अनुशासन सम्बन्धी विषयमा निर्णय गर्ने जिम्मेवारी पाएको समितिको बैठकलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सरकार विस्तार गर्दै 6 मन्त्री नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले आफ्नै दल नेकपा एमाले सहित सत्ता साझेदार नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मन्त्री नियुक्त गर्नुभएको हो। एमालेका भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञान बहादुर तामाङलाई बिना विभागीय मन्त्री बनाएको छ। सत्ता साझेदार नेकपासँग मन्त्रालय बाँडफाँड टुङ्गिन बाँकी रहेकाले केही मन्त्रीको जिम्मेवारी पछि तोकिने मुख्यमन्त्री थापा यसैबीच बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आन्तरिक विवाद चर्किएको छ। पार्टीको निर्देशन विपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले प्रदेश संघीय दलका नेता उद्धव थापामाथि कार्यवाही गरेको छ। राप्रपाको सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्न प्रक्रिया अघि बढ़ाउने र पार्टी सदस्य समेत खारेज गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेलले बताउनुभयो।
3: प्रदेश सभा संसदीय दलका नेता प्रदेश सभा सदस्य उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाएकोमा निजलाई चाहिँ हिजै अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो र समयमा जवाब समेत नदिएको र उक्त सिफारिश अथवा समर्थन फिर्ता पनि नलिएको सन्दर्भमा आज बसेको कार्य सम्पादन समितिको बैठकले उद्धव थापालाई पार्टीको साधारण सदस्य र प्रदेशसभाको सदस्यबाट समेत पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय।
5: पार्टीले बागमतीमा कुनै दललाई समर्थन नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको थियो, तर यही निर्णयमा पार्टीभित्र मतभेद देखिएको छ। नेता कमल थापाले उद्धवमाथिको कार्यवाहीप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट दर्ता गर्नुभएको छ। नेपाल भूटान बंगलादेश र मालदिव्स बीच मालवस्तु भन्सारमा आइपुग्नु अघि नै सूचना आदान प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमापारीबाट सम्मान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपाछ गराउन सजिलो हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिनुभयो। आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रबन्धनमा टिवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्तालुङ गाउँपालिकाको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो र नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता आउँदो शनिबार र आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा हुने भएको हो। आयोजकका अनुसार दुई दिनसम्म संचालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
9: नेपालगंज उद्योग वाणिज्य संघको चुनावी सरगर्मी आर्थिक हब बनाउने एजेण्डा,
10: करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको निजता कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
9: कसले सम्हाल्ला नेपालगंजका व्यवसायीको नेतृत्व, रिपोर्ट सांसदको प्रभावकारी प्रस्तुतिका लागि अध्ययन अपरिहार्य, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरू,
12: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
11: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
12: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो।
13: यसले तपाईँका गुनासा निष्पक्ष गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
11: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
13: irm.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
14: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएम द्वारा जारी सन्देश।
11: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
11: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ ढकेलिरहेको छ।
11: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
11: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालगंज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनौटका लागि यही भदौ 6 गते निर्वाचन हुँदैछ। व्यवसायका समस्या समाधानदेखि औद्योगिक क्षेत्रको विकास, कर मैत्री वातावरण, खुला सीमा व्यवस्थापन र नेपालगंजलाई आर्थिक हब बनाउनेसम्मका एजेण्डा उम्मेद्वारहरूले अघि सारेका छन्। त्यसै अनुसारको प्रचार प्रसारमा उनीहरू जुटेका छन्।
17: व्यवसायका समस्या सरकारसम्म पुर्याउनेदेखि नेपालगंज उद्योग वाणिज्य संघलाई प्रभावकारी र जवाबदेही बनाउनेसम्मका प्रतिबद्धता उम्मेद्वारहरूले सार्वजनिक गरेका छन्। अध्यक्ष पदमा संयुक्त व्यवसाय समूहका तर्फबाट चिरञ्जीवी ओली र स्वतन्त्र व्यवसाय समूहबाट ध्रुव दाहालबीच प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष पदका उम्मेद्वार ओली भन्नुहुन्छ,
18: नेपालगंज एउटा विशेष खालको शहर हो। यहाँको नौबस्ता औद्योगिक क्षेत्र चाहिँ तपाईँको हामीले 72 सालमा घोषणा भए तापनि वास्तवमै कामको शुरूआत हुन सकिरहेको छैन। यो प्रमुख मुद्दा हुन सक्छ। यहाँका उद्योगी व्यवसायहरूले फ्रीमा नेपाल सरकारबाट जग्गा लिने र त्यो जग्गामा एउटा स्ट्रक्चर बनाएर चाहिँ व्यवसायलाई अझ कसरी राम्रो गर्न सकिन्छ अथवा उद्योगलाई अथवा उत्पादनलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा एउटा मुद्दा रहन्छ। र त्यो सँगसँगै करसँग सचेतनाका कार्यक्रमहरू छन् र हरेक वर्षको निजता कार्यक्रमहरूमा चाहिँ उनीहरूका मुद्दा सम्बोधन गर्ने कुरामा चाहिँ मेरो त्यही अनुसारको भूमिका निर्वाह हुन्छ।
17: अध्यक्ष पदका अर्का उम्मेद्वार ध्रुव दाहालले भने संघभित्रको सुशासन र व्यवसायका अधिकारलाई प्राथमिकता राख्ने बताउनु भएको छ।
19: विशुद्ध व्यवसाय छात्र संगठन बनोस्, व्यवसायको हकितको लागि मैदानमा खडा होस्, नेपाल सरकारसँग भएका चिज सम्झौता बापत विस्थापित उद्योगहरूलाई ती उद्योगहरू चिज सञ्चालन ल्याउनको लागि यहाँका व्यवसायी सानादेखि ठूला मजौलो व्यवसायको हकितको लागि निरन्तर खटिरहने प्रयास गर्दछु।
17: नेपालगंज उद्योग वाणिज्य संघको यसपटक महिला उपाध्यक्ष पदमा रूपा अर्थात सानो ओझा र उमा ग्रान्डन बीच प्रतिस्पर्धा हुँदैछ। अन्य दुई महिला भने मनोनयन मार्फत कार्य समितिमा आउनेछन्।
20: कतिपय महिला व्यवसायीहरू पनि छन् जसले आफ्ना पीड़ाहरू सुनाउने ठाउँहरू उनीहरूले देखिरहेका छैनन्। तिनीहरूको एउटा आवाज बन्न सकौ, तिनीहरूको म एउटा प्रेरणाको स्रोत बन्न सकौ, उनीहरूले उठान गरेका मुद्दाहरूलाई नै म ठाउँसम्म पुर्याउन सकौं।
21: महिलाहरूको उपस्थिति कुनै पनि संघ संस्थामा नहुने र यहाँ भित्र पैसाको चलखेलले गर्दा महिलाहरू सधैँ पनि पछाडि पर्नुपर्ने अवस्था, यसको विद्रोहमा मेरो उम्मेदवारी छ।
17: संघको महासचिव पदमा संयुक्त व्यवसाय समूहबाट विष्णु श्रेष्ठ र स्वतन्त्र व्यवसाय समूहबाट दिपेन्द्र कुमार जोशी प्रतिस्पर्धामा हुनुहुन्छ। 27 वटा वस्तुगत संस्थालाई एकीकृत गर्दै उनीहरूका साझा समस्या समाधानका लागि संस्थागत वातावरण बनाउने तथा व्यवसायलाई ज्ञान सिप र प्रविधिसँग जोड्ने आश्वासन पनि उम्मेद्वारको छ।
2: एक वर्षभित्र गर्ने, दुई वर्षको भित्र गर्ने, तीन वर्षभित्र गर्ने भनेर हामीले प्लानिङ गरेर यो पटक हामीले ती सबै कुराहरूलाई पूरा गर्ने हामीले चाहिँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ।
19: उद्योग वाणिज्य संघ नेपालगञ्जसँग आबद्ध 36 समथिङ जुन सदस्यहरू हुनुहुन्छ उहाँहरूको मुख्य माग भनेको व्यवसायलाई एकत्रित गर्ने, व्यवसायको हकको लागि बोलिदिने, व्यवसाय उद्देश्यसँग समन्वय गरिदिने, व्यवसायहरू संघ संस्थालाई राष्ट्रिय अन्तर्राष्ट्रियसँग जोड्ने मुख्य हुन्छ र उनीहरूलाई चाहिने ज्ञान सिप र प्रविधि रूपमा उहाँलाई जोड्नु पर्ने हुन्छ।
17: संघको वाणिज्य उपाध्यक्ष सहित केही पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन्। मुख्य प्रतिस्पर्धा रहेका पदमा उम्मेद्वारहरूले अघि सारेका एजेण्डा, विगतको कार्यानुभव र प्रतिबद्धता कार्यान्वयन गर्ने क्षमताको मूल्याङ्कन गर्दै मतदाताले भोट हाल्नु पर्ने भएको छ। निशु जोशी, सीआईएन रेडियो कृष्णसार, नेपालगंज, बाँके।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तथ्य र प्रमाणसहित बोल्न सांसदले अध्ययन गर्नुपर्ने।
4: यो मैले चाहिँ स्कूलमा कहिले पनि यति धेरै पढेन, किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरा। म चाहिँ अब मलाई सजिलो के छ भने कारण विद्यार्थी भएको कारणले पनि सजिलो हो।
15: सांसदका लागि अध्ययन नै प्रभावकारी प्रस्तुतिको आधार। संसदमा विषय प्रस्तुत गर्न सांसदले गर्नुपर्ने तयारी सहितको संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
15: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
24: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग बर्दिया क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद ठाकुर सिंह थारू हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
25: धन्यवाद।
24: लामो समय पत्रकारिता गर्नुभयो, सांसद भएर अगाडि बढ्दै गर्दाखेरि त्यो मैले धेरै कुरा सिकिसकेको थिएँ, देखिसकेको थिएँ, त्यसकारण अलि सजिलो, अथवा पत्रकारिता अलि फरक, यता सांसदको यात्रा चाहिँ फरक रहेछ भन्ने लाग्यो।
25: यो धेरै फरक, यो चाहिँ फरक के हो भने नि, हामी पत्रकार हुँदाखेरि, म सञ्चारकर्मी हुँदाखेरि, अब सञ्चारकर्मीको के हो भने राज्यलाई खबरदारी गर्ने, राज्यले चाहिँ यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर भन्थ्यौं। तर सांसद भन्ने चिज के भयो भने हामी खबरदारी त गर्यौं, तर अब त्यो खबरदारी गरेको चिजलाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने चाहिँ सांसदको भूमिका चाहिँ रहेछ, किनभने आवश्यक पर्ने कानूनहरू बनाउने होइन, त्यसलाई चाहिँ कसरी पूरा गर्ने भन्ने चाहिँ सांसदको कर्तव्य हो, राज्यसँग पहुँच पुर्याउने। अहिले चाहिँ प्रत्यक्ष रूपमा बोलेर र कानून बनाएर हामीले चाहिँ त्यहाँ समस्या, गाउँघरका समस्याहरूलाई इम्प्लिमेन्ट गर्ने प्रयास गर्छौँ। त्यसैले पत्रकारिता र सांसदको भूमिकामा त धेरै डिफरेन्स नै हुने नै भयो।
24: प्रश्न गर्न अथवा समाचार लेख्न सजिलो कि त्यहाँ आएर नागरिकको, जनताको प्रश्न सुन्न
25: सजिलो, प्रश्न गर्न सजिलो, त्यो इम्प्लिमेन्ट गर्न र जवाब दिन चाहिँ गाह्रो।
24: पछिल्लो संसदको गतिविधिहरूमा तपाईँको कस्तो छ त्यसमा बुझाइ, सांसदहरूको भूमिका, सरकारमा रहेका दल, प्रतिपक्षमा रहेका दलको जुन खालको व्यवहार अहिले भइरहेको छ?
25: यसो छ, मैले त अब चाहिँ प्रतिपक्षीलाई के बुझ्छु भने त्यो रचनात्मक भूमिकाको रूपमा बुझ्छु। उहाँहरूले हामीलाई खबरदारी गर्नुहुन्छ, अब हामी सत्ता पक्ष मान्ने हौ, अब हामीले चाहिँ कहीँ गल्ती गरेका छौँ, कहीँ चाहिँ हामी बाटो बिराएका छौँ भने उहाँहरूले खबरदारी गर्नुहुन्छ। त्यसैले मैले त्यहाँ त्यति ठुलो रूप लिँदैन होइन, उहाँहरूको रचनात्मक भूमिका हो। एउटा चाहिँ पोलिटिकल साइन्सले के भन्छ भने संसद भनेको प्रतिपक्षको हो, भनेको अधिकांश समय प्रतिपक्षहरूले बोल्नुहुन्छ, हामी कम बोल्छौँ सत्ता पक्ष, किनभने पार्टी भइसकेपछि त अब संसद पार्टी भइसकेपछि हामीले आफ्नो समय बोल्ने होइन। तर चाहिँ प्रतिपक्षले चाहिँ हाम्रो अहिले चाहिँ मैले देख्छु प्रतिपक्षहरूले चाहिँ राम्रै भूमिका देख्नु भएको छ, हाम्रो चाहिँ धेरै विषयवस्तुमा हामीलाई फिडब्याक दिने, हाम्रो सरकारले तपाईँहरू यो गर्दा ठिक हुन्छ है भन्ने चाहिँ हामीले बाटो देखाइराख्नु भएको छ।
24: सत्तापक्षको सांसद भएको कारणले गर्दाखेरि अलि आफैले आफैलाई नियन्त्रण गर्नुपर्ने त्यस्तो खालको औपचारिक अनौपचारिक दबाब,
25: सत्तापक्ष र प्रतिपक्ष सांसद भन्दा पनि कस्तो छ भने सांसदको पनि आफ्नो कोड अफ कन्डक्ट छ, जस्तै प्रतिनिधि सभा नियमावली 2083 छ, त्यो चाहिँ कस्तो हो भने त्यो सांसदले आफ्ना लागि आफै बनाएको हो कि त्यो सांसदले मैले यो गर्न हुन्छ मैले चाहिँ यो गर्न हुन्न भनेर आफैले लेखेर बनाइसकेपछि संसदमा आफैले पास गरेको चीजलाई आफूले मान्ने कि नमान्ने भन्ने त हो नि त, मान्ने
24: पछिल्लो गतिविधिले मानेको जस्तो देखिन्छ कि नमानेको
25: छ, कस्तो छ कस्तो कति तपाईँले कस्तो तपाईँले कुन प्रसङ्ग कोट्याउनु भएको होला भने कुनै साथीहरूले अलिकति चर्को बोल्नु हो कि भन्ने प्रसङ्ग उठाउनु
24: खोज्नु, तपाईँको
25: कस्तो हुन्छ भने मान्छेको व्यवहार हुन्छ कि कोही मान्छे कुनै कुरा राख्दाखेरि रोएर रोए जस्तो गरेर आफ्नो प्रेजेन्टेसन गर्छ, कोही चर्किएर बोल्छ, कोही मिठो बोल्छ, कोही एकदम स्ट्रेट बोल्छ, त्यो आफ्नो बानी हुन्छ
24: भनेको सबै सांसदको भूमिका अहिले सबै
25: ठिक छ एकदम ठिक छ। अब कस्तो हो भने अब तपाईँको बानी त सकिँदैन नि कन्ट्रोल, संसारमा सबै चिजको ब्रेक छ होइन, ब्रेक लगाउन सकिन्छ नि त तपाईँको मोटरसाइकल गाडी सबै चिजको ट्रेन सबैको ब्रेक छ, तर मान्छेको त ब्रेक त अरूसँग हुँदैन नि त, संसद पनि मान्छे हो, अब त्यो सांसदको ब्रेक त्यो मान्छेको ब्रेक त जो मान्छे जे व्यवहार गर्दैछ उसँगै ब्रेक हुने हो, त्यसैले ब्रेक कहाँनिर लगाउने भने उहाँहरूको कुरा हो।
24: अनि संसदमा तपाईँ जाँदै गर्दाखेरि तयारी कतिको गर्नुपर्छ,
25: एकदम यस्तो हुन्छ अब तपाईँको दुईटा खाले हुन्छ होइन, मेरो भूमिका के हो, मेरो भूमिकाले तपाईँको मेरो जिल्ला मेरो राज्य मेरो देश मेरो कानून होइन कुरा चाहिँ अब चाहिँ मैले धेरै प्रभाव पर्छ कि, संसद भनेको के हो भने आफैमा कानून बनाउने मान्छे हो, त्यसैले मैले चाहिँ धेरै अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मान्छे सोच भएको मान्छे पढ्छ नै होइन, अब अरू सांसदहरूले पनि त्यही गर्नु होला किनभने त्यहाँ सुन्नुहुन्छ नि त सुन्नुहुन्छ बोलेको होइन,
24: कति घन्टा लाग्छ तयारी गर्न संसद
25: कुरै नगर्नुहोस् है, अब संसद त मैले चाहिँ भने नि अब तपाईँलाई हाँसो लाग्ला होइन धेरै साथीहरूलाई, मैले नढाँटेर भन्छु होइन म जीवनमा ढाँटेको पनि छैन होइन, यो मैले चाहिँ स्कुलमा कहिले पनि यति धेरै पढिनँ किनभने यो तपाईँको यति तपाईँको इन जेनरल विषय छ कि हामीले कल्पना नगरेका कुरा, म चाहिँ अब मलाई सजिलो के छ भने कानुन विद्यार्थी भएको कारणले पनि सजिलो हो होइन, अब तपाईँको यति धेरै कानुन यति धेरै अहिले त तपाईँको के छ भने 166 कानुन यही वर्ष हामीले चाहिँ टेब्लो हुँदैछ टेब्लो भइसक्यो, अब 7-8 चाहिँ हामीले चाहिँ अब पास गर्दैछौँ 3-4 त पास गरिसक्यौँ, खनिज पास गर्यो होइन, अब त्यो समितिमा के अरे भइसक्यो होइन, मानव बेचबिखान तथा अब सार्वसान नियन्त्रण 2064, अब हिजो मात्रै बालबालिका श्रम निषेध ऐनका बारेमा छलफल गरौँ,
24: त्यो प्रतिनिधि सभाबाट पारित भयो, अब समितिमा जाने,
25: अब समितिमा भन्दा पनि त्यो अब चाहिँ प्रतिनिधि सभाको हाउसले चाहिँ पारित गर्यो, अब त्यसमा चाहिँ के भन्छ अरे
24: संशोधनको
25: लागि चाहिँ गएको छ त्यो, त्यसैले यो त पढ्न त पर्यो नि त पढ्न पर्यो, त्यसैले धेरै तयारी गर्नुपर्छ।
24: अनि तयारी गर्दै गर्दाखेरि त्यो एक्लैले भ्याइँदो रहेछ कि अथवा सङ्गसाथी चाहिँदो रहेछ,
25: अब सङ्गसाथी त चाहिनु पर्थ्यो होइन, अब कस्तो भयो भने अब चाहिँ संसद भएको अब धेरै कुरा चाहिँ साथीहरूले भन्छन् सांसद भनेको चाहिँ अब धेरै साथी अब यसमा प्रसङ्ग जोडाउने हुँदाखेरि तपाईँले कुरा उठाएन सोकियो संसदलाई दिनहुन्न लिनहुन्न भन्ने प्रसङ्ग हो होइन, तर एउटा कुरा चाहिँ के हो भने संसदले एउटा संसद अहिलेको पार्लियामेन्ट छ नि, अब म पहिलाको पार्लियामेन्ट कस्तो थियो त मैले भन्न जान सक्दिनँ भन्न सक्दिनँ, तर अहिलेको पार्लियामेन्टले सांसदहरूलाई दिएको बिजनेस जुन छ नि बिल बनाउने बिलमाथि छलफल गर्ने त्यो सांसदको एक्लो प्रयासले सम्भव छैन, सोकी अलिक पढे लेखेकै अलिकति बुझेको हुनु पर्यो भने संसदलाई अलिक सहयोग चाहिँ हुन्छ।
24: तपाईँ अब कानून पढेको पनि तपाईँले पत्रकारिता मार्फत हिजो प्रश्न गर्दाखेरि कहाँ के कस्तो छ भन्ने बुझेको मान्छे पनि भएको कारणले सोकिय भनेको कानून विषय पढेकै अति विज्ञ नै चाहिने हो कि साथीभाइ घर परिवार,
25: त्यसमा चाहिँ कानून पढेको भइदियो धेरै राम्रो भन्दैन भने कम्तीमा ब्याचलर्स पास गरेको हुनुपर्छ भन्ने चाहिँ छ होइन, अब अर्को चाहिँ के हुन्छ भने पछि हाम्रो दलले पनि गर्ला होइन, अब तपाईँ विज्ञका रूपमा हाम्रो दलमा चाहिँ खटिएको जुन हाम्रो हायर गर्छ नि हाम्रो पार्टीले अब संसदीय दलले जुन हायर गर्यो भने हामीलाई सजिलो होला किनभने, तर चाहिँ संसदलाई चाहिँ यति धेरै बिल एउटै दिन 3-4 बिलमा चाहिँ छलफल हुन्छ क्या विधेयकमा छलफल हुन्छ, अब अनुमान गर्नुहोस् एउटा बिलमा बोल्नका लागि सांसदले बोल्नका लागि कति घण्टा तयारी गर्छ होला, त्यहाँ चाहिँ कन्टेन्ट हुनु पर्यो, इन्टरनेसनल प्र्याक्टिस चाहिँ यो छ है भारतमा यो छ फलाना ठाउँमा यो छ, अब यस्ता कुरा पढ्नका लागि त टाइम त लाग्ने भयो।
0: नेपाल भारत सीमा बैठकमा विवादित भूभाग भन्दा व्यवस्थापनका मुद्दा प्राथमिकतामा परेको छ। अख्तियारको त्रासले कर्मचारीमा निर्णय पक्षघात भएको मन्त्री गौतमको आरोप छ। अख्तियार प्रमुखमाथि दबाव भए निष्पक्षता कायम नहुने रासोपा सभापतिको भनाई छ। ग्यास सिलिण्डर अब ट्र्याकिङमा एक वर्षभित्र प्रणाली व्यवस्थित गर्न संसदीय समितिको सरकारलाई निर्देशन छ। विदेशी सहयोग राष्ट्रिय बजेट र सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन जारी भएको छ। नेपाल सहित चार देशबीच भन्सार सूचना आदान प्रदान सम्झौता भएको छ र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
1: टाइम चेक, इट्स 8 पीएम।
3: अहिले बेलुकीको 8 बजेको छ।

0: Time check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Helembu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। नानी रात्रिकालीन विवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम बाफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने र यति बेला प्राविधिक कक्षबाट

भएको छ। विशेष गरी कार्यक्रम शुभरात्रि तपाईँहरूले छ दिन सुन्न सक्नुहुनेछ। रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्न पाउनुहुनेछ र सुनेर पनि साथ दिन सक्नुहुनेछ। विशेष गरी कार्यक्रम शुभरात्रिमा तपाईँले आफ्ना घर परिवारजना आफन्त इष्ट मित्र साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि भने कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। कल गर्नका लागि नम्बर रहेको छ 98 60 55 25 98 60 55 25 तपाईँहरूले कार्यक्रममा कल गर्दै सहभागिता जनाउनु पर्ने हुन्छ, सहभागिता जनाउन सक्नुहुनेछ पनि। र यति बेला रातिको समय छ, धेरैजना श्रोता साथीहरूले खाना खानुभयो होला, कतिपय साथीहरूको खाना बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू अब यति बेला सुतिसक्नुभयो होला, कतिपय साथीहरू प्रोग्रामको प्रतीक्षामा बसिराख्नु भएको थियो होला, प्रोग्राम कुन बेला चाहिँ आउँछ भनेर मजाले पर्खाइमा बस्नुभयो होला, र पर्खाएको घड़ी पनि सकिसकेको छ। अब हामी तपाईँहरूसँग रहनेछौ, तपाईँहरूसँग मिठो कुराकानी गर्नेछौ अनि रात्रिकालीन सन्देशलाई लिनेछौ, तपाईँहरूको फोन कलहरूलाई लिने अनि रमाइलो गर्ने हामीले गरिएको छ। है त श्रोताहरू, कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुल्ला छ है तपाईँहरूको लागि 98 60 55 25 कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौ, गीतपछि तपाईँहरूको माझमा आउनेछौ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं र सो गीतपछि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि नम्बर छ 98 60 52 55 25 कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि आउन सक्नुहुनेछ। सुन्दै हुनुहुन्छ एलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले रात्रिकालीन सन्देशहरू राख्न सक्नुहुनेछ। आफ्नो घर परिवारजन आफन्त मित्र साथीभाइ सबैजनामा मिठो निधरीको कामनाहरू व्यक्त गर्न सक्नुहुनेछ है। त्यसको लागि भने तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। श्रोताहरू कल गर्नका लागि नम्बरहरू एकदमै खुल्ला छ 98 60 52 55 25 कार्यक्रममा कल गर्न सक्नुहुनेछ। रातिको समय, खाना खाने समय, खाना खाएर मजाले सुत्ने समय पनि हो। धेरैजना श्रोता साथीहरू अब यति बेला मजाले प्रोग्राम सुन्दै हुनुहुन्छ, कतिपय साथीहरू गृह कार्य गर्दै हुनुहुन्छ होला र कतिपय साथीहरू यति बेला अब आफ्नो कार्यहरू गर्दै हुनुहुन्छ होला होइन। यो रातिको समयमा पनि अब नाइट ड्युटीहरू गर्दै हुनुहुन्छ होला र कतिपय साथीहरू अब यति बेला मजाले प्रोग्राम कुन समयमा आउँछ भनेर प्रोग्रामको पर्खाइमा पनि बसिराख्नु भएको होला होइन। तपाईँहरूको प्रोग्रामको पर्खाइको घडी भने सकिसकिएको छ है श्रोताहरू है। तपाईँहरूले मजाले व्यवसायमा रात्रिकालीन सन्देश राख्नको लागि हामीले नम्बरहरू खुल्ला गरेका छौँ। तपाईँहरूले जुन जुन माध्यम सजिलो लाग्छ सो माध्यमबाट कार्यक्रममा जोडिनका लागि हामीले अनुरोध गर्न चाहन्छु। 98 60 तपाईँले कल गर्न सक्नु

0: सँगसँगै आउने बेला हो नि त अब त। ओके ल ठिकै छ। अनि मौसमको अवस्था के छ यति बेला? हजुर जुनेली रात छ भनेपछि आज। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भयो एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ? हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि। ओके साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ। मखोपलीजी हुनुहुन्थ्यो, सम्पूर्ण श्रोत महानुभावहरूलाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ हाम्रो यस कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि। 9860552525 कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि जोडिन सक्नुहुनेछ। नम्बरहरू खुल्ला छ, 9860552525 कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि सहभागिताको लागि नम्बर एकदमै खुल्ला छ, सो नम्बरबाट कल गर्दै गर्नुहोला। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, रात्रिकालीन अभिवादन, मायाजी बोल्दै हुनुहुन्छ? हजुर। अनि मायाजी खाना खानुभयो तपाईँले? हजुर हजुर। अनि सुनाउनुहोस् यति बेलाको समयमा मौसमको अवस्था के छ?
1: समय मौसमको अवस्था चाहिँ एकदमै जुन लागिरहेको छ भन्नुपर्छ है दादा
0: हजुर जुन लागिरहेको

0: भएको छ है. ओके ल ठिकै छ. अनि आजको दिन कस्तो भयो? हजुर घर घर आइसे काम गरेर आजको दिन बिताउनु भयो है. हजुर चौतारातिरको मौसमको अवस्था यति बेला नि मजाले जुन लागिरहेको छ मजाले टह टह एकदमै राम्रो छ रमाइलो नै छ भनौँ न है. हजुर ल कार्यक्रममा जोडिनु भएको छ. रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले. हजुर धन्यवाद तपाईँले पनि शुभरात्री. ओके बाई बाई साथीहरू हामीलाई फोन गर्नु भएकोमा सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. उहाँलाई पनि शुभरात्रि भन्न चाहन्छु. र यसै गरी आउन सक्नुहुनेछ पालो तपाईँहरूको नै हो कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि 9860525525 कल गर्दै आउँदै गर्नुहोला श्रोताहरू है. तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला छ. यो समयमा हामी तपाईँले सँगसँगै मिठो कुराकानी गर्ने अनि रात्रिकालीन सन्देश लिने जमर्कका साथमा जोडेका छौं र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु. हजुर नमस्ते. हजुर नमस्ते. हजुर नमस्ते. यो मिठो गीत गुनगुनाउँदै विजयजी बोल्दै हुनुहुन्छ.
1: मेरो भाइले अब काठमाडौँ मोबाइल ब्याङ्किङ गरेर मैले 2500 मोबाइल किनेर अनि यसो मलाई झिकेर भएको छ.
0: हजुर हजुर ल ठिकै छ. अनि विजयजी के छ खबर सुनाउनुहोस् त. धेरै समय पछाडि आज हामी प्रत्यक्ष कुराकानी गर्न मौका जुडिएको छ है.
1: अब खासै मोबाइल काठमाडौँ मोबाइल बाइकबाट पैसा पठाएर अनि मलाई किनेर अनि यसो कन्ट्याक्ट गरेर अहिले भइहाल्छु.
0: हजुर ल अनि खानपिनको काम गर्नुभयो कि छैन? ए ल ठिकै छ. अनि कामहरू के कस्तो हुँदैछ तपाईँको? ओके ल अनि आज कार्यक्रममा जोडिनु भएको छ रात्रिकालीन सन्देश. ओके ल हुन्छ. रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ विजयजी. हजुर यति बेला राघवजी हुनुहुन्छ. ओके बाई बाई साथीहरू हामीलाई फोन गर्नु भएकोमा सो धेरै धेरै धन्यवाद छ है. विजयजी हुनुहुन्थ्यो. उहाँले पनि अब समयमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ। धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ रात्रिकालीन सन्देश राख्नको लागि 9860552525 कल गर्दै रात्रिकालीन सन्देश राख्नको लागि आउन सक्नुहुनेछ। हामी तपाईँहरूको फोन कल लिँदैछौँ यति बेला। र यस्तै गरी कोही साथी पनि लाइनमा जोडिनु भएको छ, हामी उहाँलाई स्वागत गर्न चाहन्छ। हजुर नमस्ते। हजुर नमस्कार। हजुर कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर जर्सिङ पोवाबाट सबिन तामाङ है। सबिनजी अनि खाना लिनुभयो त तपाईँले? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ, खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि आरामै हुनुहुन्छ नि है? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाइदिनुहोस् न, आज भोलि दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, के कामहरू चल्दैछ? हजुर आलु रोप्ने, मकै भाज्ने कामहरू चलिरहेछ है। ओके ल हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले। हजुर धन्यवाद। ओके बाई बाई। साथी हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट जर्सिङ पोवाबाट हुनुहुन्थ्यो। र उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट भागिसक्नु भएको छ। कलको लागि धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि गर्दछु। र यसै गरी अरूको साथी पनि लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर

0: छुरी कटा छौ खुसी हौ है बरै जोसँग कथा छौ जवानीको बरै बितली भयो मन उडेर बरै कहाँ गयो कहाँ गयो जवानीको बरै बितली भयो मन उडेर बरै कहाँ गयो कहाँ गयो माया तिम्रो बरै एकोरो दुरीले तर सपना बरै उडायो हुरीले माया तिम्रो बरै एकोरो दुरीले तर सपना बरै उडायो हुरीले जवानीको बरै बिजली भयो मन उडेर बरै कहाँ गयो कहाँ गयो मन उडेर बरै कहाँ गयो कहाँ गयो
1: हजुर नमस्ते हजुर नमस्ते। जवानीको बरै बिचल्ली भयो मन उडेर बरै कहाँ गयो है। हजुर यो एकदमै मिठो अनि लोकभाग गीत गुनगुनाउँदै आउनु भएको छ कृष्णजी। अनि खाना खानुभयो तपाईँले? हजुर एकदमै मेरो खाना भइसक्यो, खाना भएर नै कार्यक्रममा जोडिएका छौँ। अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ? हजुर हजुर पक्कै पनि ल। अब त्यही त आवाज पनि आज अलिकति छुट्टै सुन्न आइरहेको थियो कि तपाईँको, अनि त्यो हुनाले केही न केही चाहिँ समस्या छ कि जस्तो हामीले पनि फिल गरिएका थियौँ। तर पनि एकदमै रुगाखोकी लागेको रहेछ तपाईँलाई, राम्रोसँग केयर गर्नुहोला। अब यो गर्मीको सिजन भए तापनि तातो पानीहरू लिने गर्नुहोस्, औषधिहरू लिनुहोला, चाँडै नै निको हुनुहोस्, सुस्वास्थ्य लाभको कामना छ है। हजुर हजुर अनि सुनाउनुहोस् आज भोलि दिनहरू कस्तो हुँदैछ, कतातिर हुनुहुन्छ? हजुर घर घर आइसी काम गर्दै दिनहरू चलिरहेको नै छ है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ यो अस्वस्थका बावजुदले पनि, र रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। ओके बाई बाई। साथी हुनुहुन्थ्यो कृष्ण परियार हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ। उहाँले पनि शुभरात्रि व्यक्त गर्न चाहन्छु, यति बेला हामीलाई फोन गर्नु भएको थियो है। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा कल गर्नका लागि, 9860552525 कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने हामी गीत राख्ने बेला भएको छ, गीतपछि तपाईँहरूको माझमा आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो कार्यक्रममा रात्रिकालीन सन्देश लिनका लागि। नम्बर एकदमै खुल्ला छ, सोही नम्बरमा तपाईँहरूले रात्रिकालीन सन्देश राख्नको लागि कार्यक्रममा जोडिनुहोला श्रोताहरू। हामी तपाईँहरूको फोन र लिँदैछौ र रात्रिकालीन सन्देशहरू पनि लिँदैछौँ। तपाईँहरूको फोन कलमा मिठो कुराकानी गर्ने अनि रात्रिकालीन सन्देशहरू लिँदैछौँ हामीले। र फोन गर्नको लागि नम्बरहरू छ 98 60 52 55 25 चाहिँ कल गरेर कार्यक्रममा जोडिन सक्नुहुनेछ भने तपाईँहरूले हामीलाई मजाले कल गर्नुहोला। तपाईँ जहाँबाट लम्बा एफएम सुन्दै हुनुहुन्छ कल गर्दै जोडिनुहोला है श्रोताहरू भन्न चाहन्छु। र कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। हामी तपाईँहरूको फोन कल लिँदैछौँ र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, अब उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, रञ्जनाजी बोल्दै हुनुहुन्छ। हजुर, अनि के गर्दै हुनुहुन्छ रञ्जनाजी यति बेला? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि सन्चै हुनुहुन्छ नि? हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाउनुहोस् न, आजको दिन कस्तो भयो तपाईँको? हजुर मकै भाँचेर आजको दिन बिताउनु भयो। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद। ओके बाई बाई, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा रञ्जनाजीलाई पनि धन्यवाद छ अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरूको पालो हो, तपाईँहरूले पनि कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि जोडिन सक्नुहुनेछ 98 60 52 55 25 कल गर्दै रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। तपाईँ जहाँबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ होइन, सुन्दै हुनुहुन्छ, तपाईँहरूले सबैजना श्रोता महानुभावहरूले हाम्रो यस कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँहरूको लागि नम्बरहरू छ, हामीले खुल्ला गरिएको छ विभिन्न नम्बरहरू 98 60 52 55 25 कल गर्दै आउनुहोला। रातिको समय यो प्रोग्राम तपाईँले शनिबार बाहे गर्ने दिनहरूमा यसरी समयमा सुन्न सक्नुहुनेछ। रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्न पाउनुहुनेछ है श्रोताहरू है। रातिको समयमा तपाईँहरूले हाम्रो यो प्रोग्राम मजाले सुन्न पाउनुहुनेछ र सुन्दै पनि आइराख्नु भएको छ। तपाईँहरूले जहाँबाट हामीलाई सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ, तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले जुन ठाउँबाट लम्बा एफएम सुनिराख्नु भएको छ सोही ठाउँहरूबाट तपाईँहरूले कार्यक्रममा कल गर्न सक्नुहुनेछ। र हामी माझमा धेरैजना श्रोता साथीहरूको कमेन्टहरू पनि बाँकी नै छ, कमेन्टहरू पनि हामी लिनेछौँ होइन। अब अलिकति यता के प्राविधिक समस्याले गर्दाखेरि चाहिँ साथीहरूको कमेन्ट हामी लिने जमर्क चाहिँ गरिरहेको छ र सँगसँगै हामी धेरै जसो साथीहरूको कललाई नै समेट्ने भनेर हामी लागि परिरहेका छौँ। कल गर्नका लागि नम्बर छ 98 60 52 55 25 98 60 52 55 25 कल गर्न सक्नुहुनेछ। कल गर्दै रात्रिकालीन सन्देशहरू राख्नको लागि तपाईँहरूले हाम्रो यस बसाइमा जोडिन सक्नुहुनेछ। रातिको समयमा हेलम्बा एफएम सुन्दै हुनुहुन्छ, यति बेला हामीलाई देश विदेशका धेरै ठाउँहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ र यति बेला हामी माझमा धेरैजना साथीहरूको कमेन्टहरू प्राप्त भएको छ, सो कमेन्टहरू पनि हामी लिनेछौँ है। र
मेसेज गर्नु भएको छ. हेलो दाई, नमस्ते, नमस्कार, के छ हजुरको खबर? सन्चै आरामै हुनुहुन्छ? म पनि प्रोग्राम सुन्दैछु नि हाई दाई भन्नुभएको छ. र नाइट विशेषमा तपाईँको लागि अनि मेरो घर परिवारको लागि लगायत सबैजना साथीहरूको लागि भन्दै छुट्टिन्छु, बाई बाई भन्नुभएको छ. र धेरै धेरै धन्यवाद छ मिठो कमेन्टको लागि, मेसेज गरिदिनु भएकोमा तपाईँलाई. र अहिलेको लागि भने हामी एकदम मिठो रमाइलो गीत राख्छौ, गीतपछि आउनेछौ. तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला.

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले कार्यक्रमको बीचमा एकदमै मिठो अनि रमाइलो गीत राखेको थियो र यसै गरी नै सुन्दै हुनुहुन्छ हेम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको यस कार्यक्रम सुन्दै हुनुहुन्छ। हामीलाई धेरैजना केही साथीहरूको कमेन्ट मात्र बाँकी छ, बीचमा केही प्राविधिक समस्या आएको कारणले लाइभमा हामीले धेरैजना साथीहरूको कमेन्ट लिने हामीले जमर्क गरिएको थियो, तर प्राविधिक कारणले गर्दाखेरि साथीहरूको माझमा हामीले लाइभलाई फाल्नका लागि केही समस्या भयो, प्राविधिक गडबडी निस्किएको हुनाले है, र कमेन्ट गर्नुभएको छ, सो कमेन्टलाई म लिन चाहन्छु। हेलो हजुर, रात्रिकालीन नमस्ते, म सुरोज राईतुम्छा भन्नुभएको छ, भोजपुर घर भई हालका मलेसियाबाट प्रोग्राम सुन्दैछु। शुभरात्रिकालीन सन्देश राख्नु पर्दा मलेसियाबाट शुभरात्रि सन्देशमा सर तीर्थ राई, योगेन इमेहाङ लिम्बु, रोमन मुक्तान तामाङ, अनु शेर्पा, त्यसै गरी अस्मि सोताङ, रानी राजकला, सानुमाया शेर्पा, प्रतिमा स्पर्शी, शब्द लिम्बु, कमला वानिम लिम्बु, सरस्वता पोखरेल, अनि सन्ध्या थोमा, ईश्वरी माङवाङ राई, अनि त्यसै गरी लाक्पा डोमा, मीडिया प्रेमी अनिसाको लागि, अनि त्यसै गरी सुनिल भुजेल, अनिता अनखोग, मीडिया प्रेमी अनिसा, पुष्प अञ्जली राई, सुमिना आले, राज बिराही काइला, कृष्ण तामाङ, जनक रजाली मगर, अनि शान्तिराम दाहाल, अनि त्यसै गरी लेख्नु भएको छ आकाश राई, मातृका बस्नेत, अनि नुमा भूमिका, नाना भूमिका राई, स्वर्णिम शेर्पा, सपना तामाङ मुक्तान, सुस्मिता सुमिता लिम्बु यक्खा, निमल शेर्पा, दिलदुखी रिया, अनमोल छेत्री, सुशीला विश्वकर्मा, सिम्पल शर्प, सरिना, अनि रिमा थामी, रंजित राई, साइली सोनिया कुलुङ, सुस्मिता नसरिङ, सलिना कुलुङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ सुरोजी, तपाईँले पनि शुभरात्री गर्न चाहन्छु। अनि नमस्ते नमस्कार है हजुर गर्नुभएको छ मनको साथी जीवन कार्की हुनुहुन्छ जीवनजी, तपाईँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री, मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट छ, हेलो दाई नमस्ते नमस्कार, म प्रोग्राम सुन्दै र हेर्दैछु है भन्नुभएको छ निशा थोकर हुनुहुन्छ। निशाजी तपाईँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री र मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु है श्रोता तपाईँले पनि। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैन श्रोता, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो, कल लागेन र कल उठेन भनेर उदासीन हुनुहोला है, भोलिको अवसरमा कल लाग्नेछ। कल गर्नुहुने साथीहरूलाई विशेष धन्यवाद छ, कल ट्राई गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। अनि यो रातिको समयमा हामीलाई फेसबुक पेजबाट कमेन्ट गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद छ, अनि यो समयमा हामीलाई एकदम मिठा मिठा रमाइलो कमेन्ट गर्नुहुने साथीहरूलाई धन्यवाद। अनि एक घण्टाको अवधिभर हामी सँगै सहयात्रा गर्नुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै प्राविधिक मित्र राघव तामाङसँगै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: Time check. It's 10 PM.
1: अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

हेलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल भदौ 5 गते शुक्रबार, श्रावण शुक्ल पक्ष नवमी तिथि, ईस्वी सन् 2026 अगस्त 21 तारीक, नेपाल सम्बत 1140 गोलाथ्वा। आज बिहान सूर्योदय 5:37 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:35 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। हराएको तेस्रो दिनमा 2 वर्षीय बालकको जंगलबाट सकुशल उद्धार। कर्णाली नदीमा पौडी खेल्ने क्रममा 2 जना बाल बालिका बेपत्ता। कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न देउबरा खड्गले आज रिट दर्ता गर्दै एमालेमा सदस्यता नवीकरण 53%। मध्य अफ्रिकी मुलुकको सुनखानीमा पूरिएर कम्तीमा 100 मजदूरको मृत्यु। भारतमा शिक्षिकाले थप्पड़ हान्दा कक्षा कोठामै ढलेका बालकको मृत्यु। र पोखरामा राइट टू प्रोटीन रन हुँदै 4,000 धावक सहभागी हुने। साझा खबरको शुरूमा स्थानीय खबर। नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका जोड्ने तातोपानी खण्डको सड़क क्षति विच्छेद भएपछि नाकाको व्यापार झण्डै महिनादेखि ठप्प रहेको छ। सड़क डिभिजन कार्यालयले जोखिमयुक्त क्षेत्रमा बस्ती सुरक्षालाई प्राथमिकता दिँदै गत मंगलबारदेखि सड़क खोल्ने काम अघि बढ़ाएको छ। यो सड़क खण्डको मरमतका लागि गत आर्थिक वर्षमै 48,49,00,000 रूपियाँको ठेक्का सम्झौता भएको थियो। सड़क सुधारको जिम्मा लिएको चिनिया कम्पनीले काम अघि नबढ़ाएपछि सड़क विभागले आफ्नै स्रोत साधन परिचालन गरेर इको रिसोर्ट क्षेत्रमा सड़क खोल्न शुरू गरेको छ। सिन्धुपाल्चोकमा संघ प्रदेश र स्थानीय तह अन्तर्गतका कार्यालयहरूबीच गत आर्थिक वर्षको वार्षिक समीक्षा तथा असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा क्षेत्रमा रहेका सांसद भरत प्रसाद पराजुलीले गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सांसद पराजुलीले संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय सहकार्य तथा अनुभव आदान प्रदान मार्फत जिल्लाको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। तीनै तहका सरकारी निकायबीच आपसी समन्वय र सहकार्य बलियो भए नागरिकले सहज छिटो र प्रभावकारी रूपमा सेवा प्राप्त गर्न सक्ने उहाँको भनाई थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी, संघ तथा प्रदेश सरकार अन्तर्गतका कार्यालय प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायतका विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। रसो भन्सार कार्यालय टिमुरीले चालू आर्थिक वर्ष 2083-84 साउन महिनामा लक्ष्यभन्दा 7% बढ़ी राजस्व संकलन गरेको छ। रसो भन्सार कार्यालयले साउन महिनामा 1,78,50,00,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा 1,86,90,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। लक्ष्यको तुलनामा करिब 4.7% बढ़ी राजस्व